0: आज मार्गको पोखरा मुगलिङ खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिङसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अघि बढ़ाएको छ। हालसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारिज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्य विवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएनएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको लाइसेन्स सहित विवादित सम्पत्ति बिक्री लिलाम प्रकरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ। सरकारी स्वामित्वमा पुगेर सम्पत्ति व्यवस्थापनको प्रक्रिया शुरू भएको कम्पनी एनसेल, स्मार्ट सेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको मिलेमत्वमा लिलाम भएको विषयमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढ़ाएको हो। उजुरी दर्ता भएसँगै तत्कालीन संचार मन्त्री, नियामक निकायका प्रमुख र निजी क्षेत्रका उच्च अधिकारीहरूमाथि गम्भीर छानबिन अघि बढ़ाइएको अख्तियार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनसेल र स्मार्ट सेलको आपसी सेटिङमा सरकारी सम्पत्तिलाई निजी स्वार्थका लागि प्रयोग गरी राष्ट्रलाई अरबौं रोक्सानी पुर्याएको भन्दै अख्तियारमा उजुरी दर्ता भएसँगै प्रकरणमा संलग्न सबै छानबिनको दायरामा तानिने भएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन समितिको अध्ययन प्रतिवेदन पर्खदा गृह प्रशासन डेढ़ महिनादेखि नेतृत्वविहीन सम्पत्ति शुद्धिकरणको कसुरमा चैत 19 गते पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग विभिन्न कम्पनीको शेयर साझेदारी सम्पत्ति स्रोतमाथि आशंका देखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरूङलाई राजीनामा गर्न लगाउनु भएको थियो। उहाँले वैशाख 9 गते राजीनामा दिए पनि अहिलेसम्म गृहमन्त्री नियुक्त पनि गरिएको छैन। छानबिन समितिबाट क्लीन चिट पाए पनि गुरूङलाई नै गृहमन्त्रीमा ल्याउने प्रधानमन्त्री शाहको इच्छा रहेको निकट स्रोतहरूले बताएका छन्।
2: मध्य प्रदेश सभाको मंगलबार बस्ने भनिएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक शुरू हुनासाथ विपक्षी दलका प्रदेश सभा सदस्यहरूले सरकारले प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगको सदस्यमा गरेको नियुक्ति प्रक्रिया विधि सम्मत नरहेको भन्दै बैठकमा अवरोध गरेका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट निर्माणको तयारीमा जुटेको बेला प्रदेश सरकारबाट कार्यान्वयन हुन कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सरकारको कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
2: तेस्रो मुलुकबाट आउने माल सामान ढुवानीका लागि भरपर्दो र कम लागतको विकल्पका रूपमा रहेको महोत्तरीको जलेश्वर स्थित भिठामोड मलिवाडमा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले बजेट दिएपछि यस क्षेत्रका जनतामा निराशा देखिएको छ।
1: सुकुम्बासी सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सरकारले 24 सुकुम्बासी समिति गठन गरेको छ। यसअघि यस्तै प्रकृतिका सुकुम्बासी आयोग भूमि आयोग तथा भूमि समितिको नाममा 23 आयोग तथा समिति गठन गरिएको छ तर समस्या समाधान हुन सकेको छैन।
2: चक्रपथ विस्तार अन्तर्गत करिब 16 किलोमिटर सड़क 8 वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। 2069 सालमा पहिलो खण्ड कोटेश्वर कलंकीको विस्तार थालिएको थियो। 2075 सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन।
1: सन् 2026 को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 को मेको तुलनामा 19% बढ़ियो भने कोरोना महामारी अघि सन् 2019 को मेको तुलनामा 31% बढ़ी हो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। सरकारको 100 बुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने 10 योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
1: सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रे पलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा त्यस सम्बन्धी नेपाल सरकारको कानूनी व्यवस्था कड़ाईका साथ लागू गर्न उक्त निर्देशन दिएको हो।
2: अब शेयर बजार सोमबार 26.72 अंकले घटेको नेप्से परिसूचक मंगलबार भने 22.21 अंक बढ़ेर बन्द भएको छ। मंगलबार बजार 0.80% बढ़ेको हो।

0: 1000 मा दिस होम वर्षभरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन। सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बावजूद इजरायलले लेबनानमा हवाई हमला जारी राखेको छ। इजरायलको ड्रोन आक्रमणमा दक्षिण लेबनानमा मंगलबार 8 जनाको मृत्यु भएको छ। एकै परिवारका 3 जना बाबु, छोरा र छोरी यस आक्रमणमा मारिएका छन्। इजरायलले सोमबार नै बेरूतका दक्षिण क्षेत्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्नुसँग टेलिफोन मार्फत कुराकानी गर्दै आक्रमण रोक्न चेतावनी दिएका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा बेरूतमाथि कुनै आक्रमण नहुने बताएका थिए।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला फुटबल टोली आज बुधबार दुईपल्टको डिफेण्डिङ च्याम्पियन बंगलादेश विरूद्ध मैदानमा उत्रदा केवल 7 महिला च्याम्पियनशीप 2026 को फाइनल यात्राका लागि मात्र प्रतिस्पर्धा गर्ने छैन, विगतका 2 फाइनलको पीड़ा बिर्साउने अवसरको खोजीमा पनि हुनेछ। यता राष्ट्रिय खेलकूद परिषद राखेपको आयोजनामा देशकै प्रतिष्ठित विद्यालय स्तरीय खेल महोत्सव 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड खेलकूद प्रतियोगिता आजदेखि राजधानीमा शुरू हुँदैछ।
3: अब विचार तथा विश्लेषण। दिगो विकासमा भू उपयोग शीर्षकमा गोपीनाथ मैनालीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। पालिका अहिले आगामी वर्षको वार्षिक विकास कार्यक्रम तर्जुमामा व्यस्त छन्। सबै पालिकाले भू उपयोगलाई केन्द्रमा राखेर दिगो विकासको अभिष्ट पूरा गर्ने सुदूर भविष्यको दृष्टिकोण राख्न भूल्न हुँदैन। स्थानीय सरकारका नाताले यो उसको दायित्व हो। भू उपयोगलाई संघीय सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन। संविधानले पनि तहगत सरकारलाई विकास व्यवस्थापनको जिम्मेवारी दिएको छ। न भू उपयोगको विषयलाई खण्डीकृत गर्दै रूपमै हेर्नुपर्ने हुन्छ। यो विकास व्यवस्थापनको अन्तर सम्बन्धित विषय हो। एकीकृत रणनीति तर कार्यान्वयन भूमिका क्षेत्रगत र तहगत रूपमा गरेर नै भूमि स्रोतको प्रभावकारी र विवेकशील उपयोग गर्न सकिन्छ।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443432।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहसलाई तपाईहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक सांस्कृतिक पाटोका मा बहस र चर्चा यतिखेर गर्ने गर्दछौ र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताधारी दलका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ। भारत भ्रमण फलदायी बनाउनका निम्ति दुई देश बीचको सुमधुर सम्बन्ध र प्रगाढ सम्बन्ध विस्तारका निम्ति रवि लामिछाने भारतको भ्रमणमा हुनुहुन्छ। भारतमा रवि लामिछानेको भव्य स्वागत समेत गरिएको छ। भाजपा कार्यालयमा उनको स्वागत गरिएको पनि हो। र अब नेपाल र भारतको जुन सीमा विवादको विषय छ, सीमा विवादको विषय एकपटक फेरि अड्की बल्झिएको छ र सीमालाई कसरी यो विवादलाई साम्य गराउने, कसरी यो विवादबाट मुक्त हुने भन्ने खालका पनि बहसहरू यतिखेर चलिरहेका छन्। र भारतले धेरै ठाउँमा नेपालका भूमिहरू अतिक्रमण गरेका छन् र विशेष गरी लिपुले, कालापानी र लिम्पियाधुरा नाभिगुञ्जी कुटीको विषय प्रमुखताका साथ उठेको छ। तर प्रधानमन्त्रीले संसदको रोस्टमबाट भारतका भूमिहरू समेत नेपालद्वारा मिचिएको भन्ने जुन अभिव्यक्ति दिएका छन् त्यो अभिव्यक्तिपछि झन यसको तीव्र आलोचना पनि भइरहेको छ। किनभने नेपालले भारतको कुनै पनि ठाउँको भूमि बिच्न सक्दैन, भूमि ओगेट्न सक्दैन, हडप्न सक्दैन भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन् र सीमा भेदहरूको एउटै स्वर छ, नेपालले भारतको कुन ठाउँको सीमा मिच्यो हामीलाई अहिलेसम्म जानकारी छैन भनेर सीमाविदहरूले बताइरहेका छन्। त्यसैले गर्दाखेरि तर यस विषयमा अनौपचारिक अप्रत्यक्ष रूपमा प्रधानमन्त्री बालिन र शाह ब्याक हटिसकेको पनि पाइएको छ। यद्यपि विपक्षी दलहरूले संसदमा आएर माफी माग्नुपर्ने होइन भने संसदको रेकर्डबाट यो विषयलाई हटाउनुपर्ने आफ्नो मागहरू राख्दै आएका छन्। पूर्व तयारी बिना बोलिएका केही शब्द र वाक्यांशहरूले आफैलाई गल्पासो भएको छ यतिखेर प्रधानमन्त्रीका लागि। तर अब सीमा विवादको विषय चाँडोभन्दा चाँडो टुंगिनुपर्दछ। तर भारतले भनेको छ जुन नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार भनिएको छ। किनभने प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा लिपुलेग लिम्पियाधुरा मामिला इंग्ल्याण्ड बेलायतले पनि सरकार राख्नुपर्छ भन्ने अभिव्यक्ति समेत दिएका थिए। किनभने तत्कालीन इस्ट इण्डिया ब्रिटिसहरूले 1816 को सुगौली सन्धि ताका गरेका यी सीमाका विषयहरू र उसँगका केही तथ्य र प्रमाणहरूका विषयमा पनि नेपालले खोजबिन गर्ने बालेन्द्र शाहको जुन भनाई थियो यस भनाईमा भारतले चाहिँ त्यसमा अस्वीकार गरेको छ। आज हामी यो विषयमा नेपाली बहसमा चर्चा र परिचर्चा गर्न चाहन्छौं। मानव अधिकार आयोगको जुन किसिमको प्रतिवेदन छ त्यो प्रतिवेदनमा निकै ठूलो यतिखेर चलखेल अर्थात रस्साकस्सी चलिरहेको छ। किनभने नेपालको संवैधानिक अंगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अर्को सुसान्नाटा छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले जुन किसिमको रिट दायर गरेका छन् त्यो रिट दायर भइसके पछाडि यसमा अब अदालतले के गर्छ यो पनि एउटा कानूनी प्रश्नहरू उब्जिएका छन्। आदरणीय श्रोतामा तपाईँलाई जानकारी गराउन चाहन्छु। क्लीन चिटको पर्खाईमा छन् पूर्व गृहमन्त्री सुदन गुरूङ। गृहमा फर्काउने बालनको चाहना छ भने रवि लामिछानेको अनिच्छा भएको विषय पनि यतिखेर आइरहेको छ। दोषी वा निर्दोष प्रमाणले पुष्टि गरेकै आधारमा प्रतिवेदन बुझाउने तयारीमा छौं। यसमा इफ बट भन्दा पनि दोषी विपृष्ट रूपमा दोषी निर्दोष भए कारणसहित निर्दोष भनेर सिफारिश गर्ने छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताउनु भएको छ। आदरणीय श्रोता, थपिएको समयमा समितिबाट प्रतिवेदन आएपछि सरकारले यो विषयमा अध्ययन गरेर चाँडै निर्णय लिने सरकारका प्रवक्ताले बताएका छन्। भारतमा रवि लामिछानेको अर्थपूर्ण भेट पनि भएको छ। पाँच दिने भारत भ्रमणमा रहेका राज्यसभाका सभापति रवि लामिछानेले मंगलबार भाजपाका अध्यक्ष नितिन नवीन र भारतका गृहमन्त्री अमित शाह र भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। उनको राम्रै स्वागत भएको छ। आदरणीय श्रोता, हामी छलफल गर्न चाहन्छौ आजको नेपाली बहसमा करका दरमा हेरफेर पटक पटक संशोधन पनि भएको छ। सरकारले आर्थिक वर्ष 83-84 लागि ल्याएको आर्थिक विधेयक 2083 अन्तिम दस्तावेजमा करका दर पटक पटक हेरफेर गरेपछि आर्थिक अपचलनको आशंका समेत गरिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले शुक्रबार संसदको संयुक्त बैठकमा विधेयक पास गरेपछि पनि पटक पटक संशोधन गर्ने विषयले यसको आलोचना पनि शुरू भइसकेको छ। अब सहकारीको 88 अर्ब बचत फिर्ता कहिले हुन्छ, सरकारले बचत फिर्ता शुरू गरिसकेको भन्ने विषयहरू त बाहिर आएका छन् तर यसको कहिले चाहिँ सहकारी पीड़ितहरूले बचत फिर्ता पाउँछन्। आज 5 लाखसम्मका सहकारी पीड़ितहरूले बचत फिर्ता पाउँदै गर्दाखेरि एउटा सामान्य कर्मचारी जो चाहिँ कार्यालय सहयोगीको काम गर्छ उसले सहकारीमा राम्रो ब्याजदर पाउने आशामा आफ्नो आएको सबै तलब चाहिँ सहकारीमा बचत गरेको हुन सक्छ र त्यस पछाडि उनी अब आफ्नो जागिरीबाट जागिरी अवधि सकेर जब उनी घर फर्किन्छन् उनको करिब करिब 10 लाख 12 लाख जति जम्मा भएको हुन सक्ला तर त्यो कार्यालय सहयोगीको रकम खाएर सहकारी भागिसकेको छ तर सरकारले अहिले 5 लाख भन्दा मुनिको उलाई मात्रै फिर्ता गर्ने भन्यो तर 10 लाख बचत गरेको ती कार्यालय सहयोगी आज घर्न घाटका भएका छन्। उनले काम गरे भएको जो गरेर सहकारीमा राखे तर घर फर्किँदाखेरि रित्तै हात भएको एउटा स्थिति छ। यो एउटा निकै ठूलो विडम्बना छ, कारणिक विषय छ। त्यसैले गर्दाखेरि आज हरेक जनताका लागि सरकार हुनुपर्छ, जनताको सरकार यतिखेर बन्न सक्नु पर्दछ। त्यो कारणले गर्दाखेरि धेरै नागरिकहरूका पीड़ामा सरकारले मलम लाउनुपर्छ र यो सरकारप्रति धेरैको आशा र भरोसा पनि छ। बर्खा नजिकै छ, राजमार्गहरू जोखिममा छन्, बेमौसममै बाढ़ी पहिरो, सड़क अवरूद्ध, यात्रा असुरक्षित र असहज का विषयहरू आइरहेका छन् किनभने सुरक्षामा अहिलेसम्म चासो त्यति नदेखाएको पनि गम्भीर विषय यतिखेर आएको छ। त्यसैले गर्दाखेरि यी विषयहरूमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको विवाद, मुख्यमन्त्री बदल्न हस्ताक्षर भएको छ तर तत्कालका लागि मुख्यमन्त्रीको पद सरकार जोगिएको भन्ने विषय आएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अन्तत केही दिनका लागि, केही समयका लागि बचेको छ। साकै दल नेपाली कंग्रेसका बहुमत सांसदहरूले संसदीय दलको नेता फेर्न अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अन्तिममा कंग्रेसकी एक सांसद डम्बरी मोहराले आफ्नो निर्णय फिर्ता लिएसँगै कमल शाहको मुख्यमन्त्री पद जोगिएको हो। सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएकाले मेरो हस्ताक्षर फिर्ता लिएको बेहोरा जानकारीका साथै मेरो पूर्ण समर्थन मान्य मुख्यमन्त्री तथा संसदीय दलको नेता कमल बहादुर शाहज्यूलाई नै रहेको भनेर उनले अन्तत गत यतापट्टिको टीमलाई धोका दिएको भन्ने विषय आएको छ। यस विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ भन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682023।
4: सरा, किन बोलाको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
9: रेडियो आदिखोला 105.4
0: हिमालयका नेता महेश बर्तौला हुनुहुन्छ। मैत्री नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपालको सीमाको विवाद हुन त पटक पटक उठ्ने गर्दछ। दशगजा क्षेत्रको विवाद पनि पटक पटक उठ्ने गर्दछ। लिपुले कालापानी लिम्पियाद्वारा नाभि गुन्जी कुटी त देशका लागि धेरै पटक दुख छ पनि होइन, तर फेरि प्रधानमन्त्री बालिन शाहले इतिहासमै पहिलो पटक एउटा नेपाललाई अतिक्रमणकारीको संज्ञा दिने गरी नेपालले समेत भारतको भूमि मिचेको जुन अभिव्यक्ति दिनुभएको छ त्यसमा तपाईँहरूको भनाई के छ? एमालेको भनाई के छ?
10: सम्मानित प्रधानमन्त्रीज्यूले त्यो पनि संसदको रोस्टम प्रयोग गरेर नेपालले भारतको जमिन मिचेको छ भनेर जसरी उहाँले भन्नुभयो, यो असाध्य राष्ट्रहित प्रतिकूलको अभिव्यक्ति हो। यो मुलुकको स्वाधीनता सार्वभौमता विपरीतको उहाँको व्यवहार र अभिव्यक्ति हो। यो अभिव्यक्ति जति निन्दा गरे पनि कम हुन्छ। देशको कार्यकारी प्रधानमन्त्रीले देशकै जमिनका बारेमा यति धेरै बेखबर रहेर यस्तो कमजोर र राष्ट्रहित प्रतिकूलको तर्क अभिव्यक्ति आचरण जे गर्नुभएको छ यो असाध्यै दुःखद छ। यो उहाँले
0: नेपालले पनि भारतका कतिपय ठाउँहरूमा भूमि मिचेको छैन, त्यसो भए
10: नेपालले भारतको एक इन्च जमिन कहीँ पनि कुल्चिएको छैन, मिचेको छैन, त्यो कुनै पनि तथ्यहरूले त्यो कुरा भन्दैन।
0: राष्ट्रसभाका सांसदहरूले त बगेलटी अहिले सामाजिक सञ्जालमा जता ततै चाहिँ दशगजा क्षेत्र देखाइरहनु भएको छ नि त, होइन?
10: तर हो, यहीँनिर के देखिन्छ भने तपाईँले एउटा विषय उठाउनुभयो, प्रधानमन्त्रीजीले संसदबाट नेपालले भारतको जमिन मिचेको छ भनेर उहाँले दलिल पेश गर्नुभएपछि भारतीय पक्ष त्यहाँका विशेष जानकार व्यक्तित्वहरूले पनि यो विषयलाई उजागर गर्न थाल्नु भएको छ कि नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ। अहिलेका नेपालका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो, बधाई छ प्रधानमन्त्रीजी भन्नेसम्मको भारतीय अभिव्यक्तिहरू पनि
0: हामीले
10: उहाँले स्टेटमेन्ट नै दिनुभयो सोसियल मिडिया मार्फत, र त्यसलाई जस्टिफाई गर्नका लागि प्रधानमन्त्रीजीले बोलेको कुरा गलत हो भन्ने कुरा भन्दा पनि उहाँले बोलेको कुरा चाहिँ सही हो भनेर जस्टिफाई गर्नका लागि आज राष्ट्रसभाका यति धेरै व्यक्तिहरू यसरी क्रियाशील भएका छन्। सांसदहरू र पार्टीका तलदेखि माथिसम्मका भयभरका नेता नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ भन्ने दलिललाई प्रमाणित गर्नका लागि, उहाँले बोलेको कथनलाई प्रमाणित गर्नका लागि यसरी उहाँहरू सक्रियताका साथ लाग्नु भएको छ कि लाग्छ। हेर्नुहोस्, उहाँहरू मार्फत नेपालको जमिन एउटा ठूलो क्षेत्र, अर्थात उहाँहरूको दावी अनुसार भन्ने हो भने त ठूलो क्षेत्र भारतले भारतको जमिन नेपालले कब्जा गरेर बसिएको छ भन्ने त्यस्तो खालको भान हुने गरेको सन्देश सम्प्रेषण गर्न खोजिएको छ। यसले के देखाउँछ सर भने नेपाल दुनियाँमा देश दुनियाँमा नेपालको पहिचान भनेको एउटा राष्ट्रवादी पहिचान हो। देशभक्तिपूर्ण एउटा चाहिँ त्यो नेपालीहरूमा आचरण व्यवहार रहेको
0: छ। महेश बर्तौलाजी, राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक रूपमा त यसलाई चाहिँ खासै कुनै पनि ढंगले चाहिँ अपनत्व लिया छैन नि त, उसले त वास्ता नगरेको जस्तो देखाएको छ नि त। अर्थ
10: यसरी भनौ, राष्ट्रिय स्वतन्त्र पार्टी यो कुनै
0: राजनीति आएन नि त उसको,
10: होइन उसलाई राष्ट्रिय के देखिन्छ भने तपाईँले ठिकै कुरा गर्नुभयो। यस्तो गम्भीर र संवेदनशील विषयमा आफ्नो संसदीय दलको नेता देशको प्रधानमन्त्रीले त्यो पनि रोस्टनबाट उभिएर राष्ट्रको जमिनका बारेमा भूगोलका बारेमा यस्तो कमजोर अभिव्यक्ति दिनुभएको छ, यस्तो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले धारणा राख्न पर्ने हो, उसले सार्वजनिक गर्न पर्ने, तर सार्वजनिक गरिरहेको छ। अमूर्त रूपमा तपाईँले हेर्नुभयो भने हिजो उहाँहरूकै दलका प्रमुख सचेतकले बोल्नुभएको हामी सुन्यौं, बोलेका प्रतिक्रियाहरू पनि सुन्यौं। यो चाहिँ प्रधानमन्त्री ठिकै भन्नुभएको छ भन्ने छ। कतिपय उहाँहरूका सांसदहरूले यतिसम्म कुरा भन्नुभयो कि भारत नभइदिएको भए त नेपाली जनता भोकभोकै मर्थीसम्मका कुरा गर्न थालिरहनु भएको छ। एकदमै हेर्नुहोस्, नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको मामिलामा आजको यो डिजिटल प्लेटफर्मबाट उदाएको अहिलेको शक्ति राष्ट्रपाले आजको पुस्ताहरूको बीचमा पनि देशको जमिनको बारेमा, देशको स्वाधीनता राष्ट्रियताको बारेको एउटा बुझाइ, त्यसप्रतिको प्रेम, त्यसप्रतिको सम्मानमा समेत निकै कुरा चाहिँ हल्प बनाइदिएको छ। निकै कमजोर एउटा चाहिँ नागरिकको तहमा भावना कमजोर बनाइदिएको छ। यसले समाजमा यस्तो यस्तो पोलराइजेसन गरिदियो कि हेर्नुहोस्, यो पोलराइजेसन गर्ने विषय होइन नि त, देशको जमिनको विषयको कुरा। यहाँ त एकातिर नेपालले वास्तवमा तथ्यका कुरा, प्रमाणका कुरा सबै हिसाबले भन्यो भने नेपालले भारतको एक इन्च जमिन पनि कब्जा गरेको छैन। बरु भारतले पटक पटक नेपालको ठूलो हिस्सामा उसले कब्जा जमाएको छ, सीमा क्षेत्रमा नेपालीलाई दुःख दिएको छ, कतिपय भोगचलनको जमिन भोगचलनको विषयमा पनि दुःख दिएको छ। कालापानी लिम्पियाधुरामा एक प्रकारले सेनाको चाहिँ उसले आफ्नो कब्जै गरेर जमाएर बसेको छ। यो मामिलामा उहाँहरूले काम गर्नुको सट्टा जसरी अहिले चाहिँ यो यस्तो अभिव्यक्तिको ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ राष्ट्रपतिले, यो बेठीको हजुर, यो
0: प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने खालको आन्दोलनहरू त चल्दैन। तर तपाईँले त प्रधानमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्र घाट विरुद्धको कारवाही गर्नुपर्छ भन्नुभएको छ नि त महेशजी।
10: म एकदम स्पष्ट शब्दमा भन्न चाहन्छु, देशको प्रधानमन्त्रीले देशको जमिनको रक्षाको बारेमा, सुरक्षाका बारेमा सामान्य स्टेप होइन कि देशको जमिनी अरूलाई दिनका लागि ऊ तयार हुन्छ भने त्यस्तो व्यक्ति देशको प्रधानमन्त्रीका रूपमा रहन सक्छ? तपाईँ मैले तपाईँलाई प्रश्न गर्न चाहन्छु, यो कुनै मामिला होइन, साधारण मामिला होइन नि देशको जमिनको
0: विषय होइन। उहाँले चाहिँ अब त्यो जमिनको कुरा गर्दै गर्दाखेरि कहीँ कतै नेपालकाले पनि कब्जा गरेको मैले थाहा पाएको छु भइसकेपछि भनेर भन्नुभएको छ क्या उहाँले चाहिँ?
10: म फेरि पनि भन्छु,
0: होइन नि त,
10: कमजोर अभिव्यक्ति हो यो, कुनै राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। उहाँले जुन ढङ्गबाट चाहिँ प्रस्तुत गर्नुभयो यो उहाँको असाध्य अपरिपक्वता, कमजोर कूटनीतिको परिणाम हो, अज्ञानताको परिणाम हो। त्यस कारणले गर्दा यसलाई धेरै नलम्बाइकन प्रधानमन्त्रीले संसदमा आएर तत्काल यो विषयको शब्दको फिर्ता लिनुपर्छ, माफी माग्नुपर्छ, किनकि यो विषय झन् जति तन्किन्छ यसले सोसाइटीमा नेगेटिभ, देशको जमिनको विरूद्धमा, जमिन भारतले कब्जा गरेको छ होइन कि भारतको जमिन नेपालले कब्जा गरिरहेको छ, अतिक्रमण गरिरहेको छ भन्ने कुराको भाष्य स्थापित हुने प्रयत्नहरू विकास हुन थाल्यो। उहाँहरूको तर्फ के त यो योजनाबद्ध ढङ्गबाट भइरहेको छ, किनकि अस्तिको श्रृङ्खला हेर्दा के देखिन्छ भने भोलिपल्ट रविजी भारतको भ्रमणमा जाने, अघिल्लो दिन अलग सडेन अचानक दिन नियम प्रक्रिया विधि बिना नै संसदको रोस्टममा संसदमा गएर हात उठाएर, जबकि प्रधानमन्त्री हात उठाउने त्यो नियमले अधिकारै छैन, उहाँलाई त्यो सुविधै छैन, हात उठाएर बोल्न पाउने सुविधै हुँदैन प्रधानमन्त्रीलाई। सांसदले उपयोग गर्ने समय र सुविधा उहाँले उपयोग गरेर त्यो पनि सामान्य सभामुखजीले सिधै रोस्टममा आउन दिएर, अनि सांसदलाई जबरजस्ती प्रश्न गर भनेर उहाँले रुलिङ गरेको गरी गरेर के गर्नुभएको छ, यसको चेन यसको जे त्यो देखिन्छ हेर्दाखेरि चाहिँ यो प्रायोजित ढङ्गबाट, नियोजित ढङ्गबाट भारतलाई कसले बढी खुसी बनाउने भन्ने हिसाबमा त्यो रविजी र बालनजीको बीचमा प्रतिस्पर्धा पो चलेको हो कि भन्ने पनि त्यो देखिन्छ। त्यसले गर्दाखेरि यसको नेपाललाई निकै ठुलो यसले क्षति पुर्याएको छ। नेपालको अन्तर्राष्ट्रिय जगतमा नेपाल एउटा चाहिँ अरू देशको जमिन कब्जा गर्ने राष्ट्रका रूपमा उसले चाहिँ प्रस्तुत गर्ने स्थिति देशको प्रधानमन्त्री मार्फत भएको छ। यो दुःखद कुरा, यो राम्रो कुरा होइन, यसलाई अविलम्ब सच्याउनुपर्छ। बालनजीले इमिडिएट ढिलो नगरिकन संसदमा गएर, यसमा युगको विषय होइन, मैले बोलेको कुरा ठिक छ भन्नका लागि आफ्ना चाहिँ जमातहरूलाई चाहिँ नेपालले जमिन कब्जा गरेको छ भारतको भनेर चाहिँ नाजायज तथ्यहरू सम्प्रेषण गर्ने, नाजायज प्रमाणहरू संकलन गर्नका लागि त्यसको पक्षमा एडभोकेसी गर्न लाउने र लाउँदा लाउँदै नेपालीहरू भारतमा गएको भए भोकै मर्थ्यो भनेर बर्दिया बाँकी चाहिँ एउटा सांसदले बोलिरहेको हामीले सुन्या। यस्तो मान्छेहरूलाई त यो कारवाहीको विषय होइन, यो यस्ता व्यक्तिहरूलाई हेर्नुहोस् त, हामीले
0: नेपाललाई चाहिँ जमिन अतिक्रमणकारी राज्यका रूपमा स्थापित गर्न खोज्यो राष्ट्रपतिले हो,
10: राष्ट्रपतिले अतिक्रमणकारी राष्ट्रका रूपमा त्यति मात्रै भोलि भारतले भोलि भगुलले
0: प्रधानमन्त्रीको बोली त अन्तर्राष्ट्रिय रूपमा त यो त एउटा दसी बन्छ नि त, प्रमाण बन्छ नि त यो त संसदको कुरा त भोलि
10: सर। तपाईँ दुनियाँमा यस्तो हेर्नुहोस्, दुनियाँमा धेरै देशहरू जस्तो भारतले कयौं देशहरूको, साउथ एसियाकै धेरै देशहरू, छिमेकी देशहरूको उसले अतिक्रमण गरेको छ, कब्जा जमाएको छ, भूटानमा छ, बंगलादेश, श्रीलंका, उसका धेरैमा सीमा समस्याहरू छ, उसको अतिक्रमणको कुरा हो। अब नेपाल जस्तो देशले त्यो पनि भारतको जमिन कब्जा गर्न सक्छ, कब्जा गरेर बसेको छ भन्ने कुरो त सामान्य अनुमानभन्दा धेरै बाहिरको कुरा हो, धेरै बाहिरको कुरा हो। म तपाईँलाई यति भन्छु, भारतले आजसम्म यत्रा कब्जा गरेर बसेको छ, अरू धेरै देशहरूको पनि सीमाका समस्याहरू छन्, ठूला देशले साना देशको सीमा कब्जा गरेर बसेको छ। कुनै देशले आज कुनै देशका प्रमुखले मैले चाहिँ अर्को देशको जमिन कब्जा गरेर बसेको छु, अतिक्रमण गरेर बसेको छु कहीँ बोलेको सुनेको छ? भनेको राष्ट्रको हितको सामान्य न्यूनतम सामान्य न्यूनतम ज्ञान पनि नभएको व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउँदा मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियता, हाम्रो भौगोलिक अखण्डता माथिको यो चुनौती होइन र राष्ट्रपतिले, म फेरि पनि आग्रह गर्न चाहन्छु, राष्ट्रपतिले ढिलो नगरिकन, राष्ट्रपतिका मान्यजीहरूले ढिलो नगरिकन, यो राष्ट्रिय मामिला हो, यो कुनै व्यक्ति विशेषको तपाईँ र मेरो वा एमाले काङ्ग्रेस माओवादी राष्ट्रपति भन्ने होइन हजुर, यो देशको जमिनको मामिलामा हामीले कुनै दल विशेषको को नेताले के बोल्यो भन्नेबाट होइन,
0: सरकारका प्रवक्ताले त बोल्नु भएकै छैन, प्रधानमन्त्रीज्यूले भन्नुभयो नि त हिजो, फेरि
10: मैले त्यही त मैले भनेको है, प्रधानमन्त्रीजीले बोलेको अभिव्यक्ति ठिक छ भन्नका लागि सरकारी संयन्त्रको परराष्ट्र मन्त्रीको गलत स्टेटमेन्ट आयो, त्यसपछि हिजो तपाईँले सरकारका प्रवक्ताको यति गलत र यति कमजोर, यति केटाकेटी त्यो त्यो अभिव्यक्ति आयो उहाँको, त्यो कुनै छैन र राष्ट्रपतिकै सांसदहरूको पनि प्रतिक्रिया हेर्दाखेरि यो असाध्यै दुःखद र दयनीय र नेपाल आज उहाँले जिम्मा लिनुभएको छ, जनताले उहाँलाई दुई तिहाईको मत दिएर ऐतिहासिक जनादेश दिएर सरकारको नेतृत्व गरिरहनु भएको छ, अनि यस्तो खालको शैलीबाट राज्यका डेमोक्रेटिक इन्स्टिट्युसनहरूलाई सबलाई समाप्त पारिदिने, अनि त्यति मात्रै होइन अब त जमिनको मामिलामा पनि यति कमजोर अभिव्यक्ति दिएर आवश्यक पर्दा भारतमा खुसी पार्न सकिन्छ भने खुसी पार्नलाई देशको जमिन सुनिदिन तयार हुने स्थितिको सरकार, अनि यो यो राष्ट्रवादी सरकार हुन सक्छ, यो राष्ट्रघाती यसको अभिव्यक्ति यो राष्ट्रघाती चरित्रको हो भनेर अब हामी भन्न सक्छौँ, भन्न पर्छ कि पर्दैन? त्यसकारण म तर
0: प्रधानमन्त्रीले माग्नुपर्ने तपाईँको माग हो,
10: थप देशलाई क्षति हुन नदिऊ, यो कुनै व्यक्ति पार्टीको विषय होइन, यो देशलाई क्षति हुन थप नदिनको लागि प्रधानमन्त्रीले आज भोलि नै तत्काल इमिडिएट बस्ने संसदको बैठकमा उहाँले अस्ति मैले मिस्टेकली दुर्भाग्यवश मेरो अज्ञानताका कारणले गर्दा मैले यो शब्द बोले, यसले यो यो हामीले कुनै पनि देशको जमिन मिचेका छैनौं, अतिक्रमण गरेका छैनौं, हाम्रा जमिनहरू लिम्पियागुरा कालापानी लगाएको भागमा भारतले आज पनि कब्जा जमाएर बसेको छ, त्यो जमिन फिर्ता लिन कुटनैतिक पहल गर्नुपर्छ, भारतले छिटो फिर्ता गर्नुपर्छ भन्ने ठाउँमा उहाँको अभिव्यक्ति बरु आउनुपर्छ, माफी माग्नुपर्छ उहाँले। त्यसो भयो भने के हुन्छ भने परिस्थिति एउटा अहिले कम्ती नै शान्त हुन्छ, अनावश्यक नेपाल त कस्तो भने नेपालीहरूको बीचमा कस्तो ठाउँमा पुगेछौँ हामी, कुन बिन्दुमा पुगेछौँ भने नेपालको जमिनका बारेमा पनि भारतले कब्जा गरेको छ वा नेपालले कब्जा गरेको छ नेपालको जमिन, यस्तो ठाउँको बहस हामी पुगेछौँ हजुर। हाम्रो हाम्रो न्यूनतम देशको स्वाधीनता स्वाभिमान बचाउने भूगोलको हाम्रो जमिन बचाउने सन्दर्भमा पनि नेपालले भारतको कब्जा गरेर बसिराखेको छ भन्ने प्रमाणित गर्नका लागि सारा शक्ति परिचालन भएको कुरा त यो त राम्रो होइन नि, यसले ठिक ठाउँमा हामीलाई पुर्याउन खोजेको छैन। त्यसैले सरकारले यस्तो कुराको अगुवाई पहल कदमी नलियोस्, यो गलत कुरा हुन्छ, यस्तो कुरा तत्काल उसले सच्याओस्, माफी मागोस्, रियलाइजेसन गरोस्, त्यसपछि यो कम्ती नै यो विषयले एउटा नयाँ ठाउँको एउटा चाहिँ परिस्थिति विकास गर्छ।
0: अब रवि लामिछानेजीको भारत भ्रमण पनि एकदमै राम्रो सौहार्दपूर्ण ढंगले अगाडि बढ़िरहेको जस्तो, उच्च स्तरीय भेटघाट पनि रहने विषय पनि आइरहेको छ, किनभने दुई देशबीचको सम्बन्धमा अलिकति चिसोपन, यो सम्बन्धलाई अर्थपूर्ण रूपमा अगाडि बढ़ाउने, सुदृढ बनाउने भन्ने खालको त कुरा आयो, तर सीमाका विषयमा तेस्रो देशको संलग्नता वा उपस्थिति यो चाहिँ अमान्य हुन्छ, हामी चाहँदैनौ, हामी स्वीकार्दैनौ भनेको छ फेरि भारतले।
10: अब हामीले अहिलेसम्मका प्रसंग र विषयहरूमा इङ्ल्याण्डको बेलायतको उपस्थितिको हामीले खोजी गरेका छैनौ, नम्बर एक। नम्बर दुई, नेपाल र भारत बीचको सीमासँग सम्बन्धित समस्या हामी दुई देशको आपसी समझदारी र कूटनीतिक पहल र संवादबाटै हामी समाधान गर्न सक्छौ, त्यसमा हामी सफल हुनुपर्छ, त्यो भारतको हितका लागि पनि नेपालको हितका लागि पनि। त्यसकारणले गर्दा
0: प्रधानमन्त्रीले एकलाई पनि हामीले के दोषी प्रमाणका विषयमा आग्रह गरेका छौँ भन्नुभयो नि त होइन अस्ति रोस्टममा
10: हामीले यही ठाउँबाट यो समस्या समाधान गर्नुपर्छ. तर भारतले अब विशेष गरी लिपुले कालापानी लिम्पियाधुराको खण्डमा जुन ढंगले कब्जा जमाएको छ भारतले आफ्नो दावी गरिरहेको छ त्यो दावी भारतको पुग्दैन. ऐतिहासिक प्रमाण र तथ्यहरूले पनि सुगोली सन्धि त्यसका सारा डकुमेन्टहरू र हाम्रा त्योभन्दा अगाडिका सबै यसका चाहिँ समग्र ऐतिहासिक तथ्यहरू सबै हेर्ने हो भने त्यो जमिन भारतले मेरो हो भनेर भन्ने दावीमा काहीँ सत्ता रहँदैन. त्यो नेपालको शतप्रसिद्ध हो. कतिपय अवस्थामा प्रमाण खोजी गर्न पर्यो भने प्रमाण र तथ्यहरू कहाँ छन् भन्ने क्रममा हामीले त्यसको अन्तर्राष्ट्रिय कुनै क्षेत्रमा गएर खोजी गर्नुपर्ने स्थिति भयो भने त्यो फरक बाटो हो. त्यो गर्नुपर्ने हुन सक्छ, त्यो हुन सक्छ. भारतको दावी बढी भइरहने स्थिति बनिरह्यो भने त्यो अवस्था हुन सक्छ. तर यो समस्या समाधान फेरि पनि म भन्न चाहन्छु नेपाल र भारत बीचको समस्या हो. हामी दुई देशले यसलाई समाधान गर्नुपर्छ र यो समस्या नेपालले सिर्जना गरेको समस्या होइन भारतले सिर्जना गरेको समस्या हो. यो भारतले आफ्नो जिम्मेवार बोधका साथ नेपालको जमिन मैले लिनु हुँदैन अतिक्रमण गर्नु हुँदैन भावबाटै ऊ आउनुपर्छ यसमा ऊ समझदारीमा आउनुपर्छ र नेपालको जमिन उसले स्थिरता गर्नुपर्छ.
0: अब आज कूटनीतिक हिसाबले हामी कुन अवस्थामा छौँ नेपाल भारतको सम्बन्ध राम्रै छ महेशजी बतौलाजी?
10: हामीले राम्रो नभएको अवस्थामा राम्रो बनाउनुपर्छ. कतिपय मिसअन्डरस्ट्यान्डिङहरू हुन सक्छ तथापि पनि नेपाल र भारतको बीचको असाध्य मधुर सम्बन्ध रहिआएको छ. त्यसलाई जीवन्त बनाउनुपर्छ किनभने हामी एउटा छिमेकी देश हो. त्यसकारणले गर्दा हामी दुवै देशको एक अर्काका सकारात्मक र नकारात्मक प्रभाव दुवै देशले त्यसबाट प्रभावित हुने स्थिति हुन्छ. त्यसकारणले राष्ट्रिय हितको मामिलामा होस् अरू सबै चाहिँ व्यापार विस्तारको हिसाबले होस् लगानीको सन्दर्भबाट होस् दुई देश बीचको हाम्रो आत्मीय सम्बन्धलाई प्रगाढ बन्नुपर्छ. कूटनैतिक सम्बन्धलाई एउटा चाहिँ प्रगाढ बन्नुपर्छ, सुमधुर बन्नुपर्छ, उच्च स्तर बन्नुपर्छ. कहीँ कतै कमी कमजोरीहरू भएका छन् विगतमा. हामीले धेरै दुई देश बीचका हाम्रा चाहिँ असमझदारीहरूलाई सीमासँग सम्बन्धित विषयहरूलाई निष्कर्ष टुङ्गाउनका लागि पुर्याउनका लागि हामीले धेरै संयन्त्रहरू पनि बनाएका छौँ. ती संयन्त्रहरूले कयौं कामहरू पनि गरेका छन्. गरेका कामहरूको हामीले दुई देशले आपसमा त्यसका चाहिँ प्रतिवेदनहरू बुझ्ने कुरामा भारत पक्ष अझ जिम्मेवार बन्नपर्ने अवस्थाहरू छन्. भारतले अझ धेरै कामहरू गर्नपर्ने अवस्था छ. तर नेपालको तर्फबाट भन्ने हो भने हामीले कहीँ कतै पनि हामीले हाम्रो चाहिँ कूटनैतिक सम्बन्धलाई कमजोर बनाउने छिमेकीसँगको सम्बन्धलाई चाहिँ कमजोर बनाउने गरेका हाम्रा व्यवहारहरू छैनन्. हामीले कतिपय अवस्था थिचो मिचोको महसुस भारत मार्फत नगरेका होइन गरेका छौँ. नेपाल उसले नेपाललाई एउटा भाइ राष्ट्रको रूपमा थामिने नेपालको भारत चाई राष्ट्र हो भन्ने जस्तो उसले थामिने जे प्रवृत्तिहरू इतिहासमा विभिन्न चाहिँ एउटा चक्रमा हामीले देखेका छौँ त्यस्तो चिजहरू चाहिँ भारतले सुधार्नुपर्छ. हामी एउटा सार्वभौम समानता भएको देश हो. त्यही रूपबाट हामीलाई बुझ्नुपर्छ र दुवैले व्यवहार गरिनुपर्छ. त्यही तहबाटै अगाडि बढ्दा हाम्रो छिमेकीसँगको सम्बन्ध हाम्रो एउटा कूटनैतिक एउटा चाहिँ मर्यादा वा सम्बन्ध एउटा चाहिँ जीवन्त रहन सक्छ, उच्च रहन सक्छ भन्ने हाम्रो एउटा बुझाइ हो.
0: हस् भाइजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
10: यहाँलाई पनि धेरै धन्यवाद.
0: तपाईँ मालिक नेता महेश बर्तौला आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ. विश्रामपछि पुनः उपस्थित हुनेछु.
11: होइन, के भयो? किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन. कति छिटो बिग्रिएको हो, बन्द भएको हो भइसक.
11: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री. लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
15: फोन नम्बर 0364145502 मोबाइल 98560542 र 98460551
16: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
17: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
16: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
17: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
18: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
17: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
18: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069866
15: पर्वत जाने गेट सहारा एग्रोभेट
9: रेडियो आदि खुला 105.4
19: यो अब को कसले के गर्दै हुनुहुन्छ भन्ने भन्दा पनि म चाहिँ के भन्न चाहन्छु भन्दा रोस्टममा उभिएर उहाँले के बोल्नुभयो भन्दा पनि उहाँको आशय चाहिँ सीमा विवाद छ भन्ने देखियो र त्यसलाई सेटल गर्नुपर्छ है त्यो चाहिँ दुई पक्षको टेबल टकबाट डिप्लोमेसी टकबाट डिप्लोमेटिक हिसाबले नै सेटल गर्नुपर्छ र परेको खण्डमा यो त विवाद यो सीमा विवाद त यथार्थ हो नि त यो आजको दिनमा मात्र होइन हिजो पहिल्यैदेखिको कुरा छ र परेको खण्डमा हामीले ब्रिटिस गभर्मेन्टसित भए पनि हामी त्यहाँसम्म पनि पुग्नुपर्छ भन्ने आशय हो र परराष्ट्र मन्त्रालयको तपाईँले एउटा नोट हेर्नुभयो भने सीमा विवाद अहिलेको विषय होइन पटक पटक भनौँ न अघिल्ला सरकारहरूले पनि म चाहिँ त्यसपछि अलिक बढी यो के भइरहेछ भनेर स्टडी गर्दाखेरि जस्तो अघिल्ला सरकारहरूले पनि डिप्लोमेटिक नोटहरू यो सीमा विवादमा पठाइराखेको होइन अनि त्यसमा भारतले भनौँ न रिसेन्ट 2025 अगस्त 20 पठाएको कूटनीतिक नोट र मे थर्ड जस्तो लाग्छ मे थर्ड या मे फिफ्थमा हाम्रो यो राष्ट्रपतिको सरकार आएपछि पठाएको कूटनीतिक नोटमा अक्षरशः के पनि फरक छैन के सेम कुरा भारतले भनिराखेको छ भनेपछि कति विषयहरू यथार्थ हो त्यो यथार्थ विषयलाई अब हामीले कसरी सेटल गर्ने भन्ने चाहिँ आजको आवश्यकता हो र यही विषयमा म चाहिँ त्योभन्दा पनि धेरै चाहिँ अब सभापतिजीको भारत भ्रमणलाई पनि जोडेर र उहाँलाई जुन हिसाबले एउटा स्वागत गरिरहेको स्थिति छ र अहिलेसम्म कहिले पनि उठ्न नचाहेको विषय र हिजो म भारतीय एकजना नेताको क्लिप हेरिराखेको थिएँ उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि सीमा विवाद छन् अब हामीले डिप्लोमेटिक हिसाबले टेबल टक गरेर यो विवादलाई टुङ्गाउनु पर्छ भनेर भनिरहनु भएको छ खोजिरहेको जस्तो पनि देखिन्छ
0: अब एउटा कुरा के छ भने नि जस्तो अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजी यतिखेर भारत भ्रमणमा हुनुहुन्छ होइन 5 दिने भ्रमणमा हुनुहुन्छ तर अब सीमाको मुद्दा उठिसके पछाडि जब प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा बसेर यसमा केही तद्दशी तथ्य प्रमाणका हिसाबले बेलायतसँग पनि कन्सर्न गर्न सक्नुपर्छ वा गर्नुपर्ने हुन सक्छ हामीले त्यहाँ पनि जुन किसिमले हामीले त्यो विषयमा पनि अगाडि बढ़ाएका छौं कार्यवाही प्रक्रिया भन्दै गर्दाखेरि भारतका उहाँले चाहिँ नेपालको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता हामी स्वीकार्दैनौं भनिदिनु भएछ क्या यो त बल्झियो नि त झन् यो मुद्दा होइन
19: होइन यो यसो छ अब यसलाई हामीले कति बल्झियो या कति अल्झियो भन्ने विषयमा जानुभन्दा पनि यसलाई टुङ्गोमा लाउने कि नलाउने भन्ने छ र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नीति चाहिँ म अहिले के देख्छु र सभापतिले पछिल्लो समय भारत भ्रमणमा रहँदै गर्दा त्यहाँका केही श्रेष्ठ नेताहरूसित भेट्दै गर्दाखेरि सीमाको विषयलाई चाहिँ अब टुङ्गाएर हामी सीमाको विषय मात्र होइन अब चाहिँ विकास साझेदार पनि हुनुपर्छ भनेर जुन हिसाबले राख्नु भएको छ त्यसमा एउटा के देखिन्छ भन्दाखेरि सीमाका विवाद छन् यो यसलाई हामी के एउटा स्वीकारौँ भने सीमाको बीचमा विवाद छ
0: अब यो विवादलाई आफ्नो गरेको छैन, नेपाल अतिक्रमणकारी देश होइन भन्ने कुरा चाहिँ बुझ्नु पर्छ।
19: त्यसमा मैले त्यही नै भने, जस्तो सीमाको विवाद छ, सीमाको विवादलाई हामीले राष्ट्रिय मीडियामा मात्र उचाल्ने कि डिप्लोमेटिक टावर कूटनीतिक टावरबाट टेबल टकमा बसेर यसलाई सेटल गर्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रायोरिटी मैले के देखिरहेको छु भन्दाखेरि, विवाद छ भनेर बोल्ने मात्र होइन, यो विवाद छ भने यो विवादलाई सेटल गरौं न त भनेर सभापतिजीले जसरी एउटा एजेण्डा राखिरहनु भएको छ, त्यो लगायत अन्य विकासका कुराहरू, विकास साझेदारमा हामी कसरी अगाडि बढ्न सक्छौ, दुईटा छिमेकी देश हो, दुईटा छिमेकी देशले अब भारत आफै पनि यति धेरै ग्लोबल पावरमा आइसकेको छ, त्यस्तै गरेर चाइना आफै नै अगाडि बढ़िराखेको छ, यो दुईटा ठूल्ठूला छिमेकीको बीचमा नेपालले चाहिँ कसरी एउटा पुल भएर काम गर्न सक्छ, कसरी एउटा ब्रिज भएर काम गर्न सक्छ, र नेपाल आफै सक्षम भएर कसरी फ्लरिस गर्न सक्छ भन्ने पनि अबको एजेण्डा हो। र यसको एउटा महत्वपूर्ण पाटो चाहिँ, विवाद छन् भने यसलाई डिप्लोमेटिक कूटनीतिक टावरबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो। हामी सदियौंदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि, र कयौं पटक भारतसँगको अगाडिका सरकारहरूले गरेको कूटनीतिक प्रयासमा उहाँहरूले शीर्ष नेताहरूसित भेटघाटै नदिइराखेको अवस्था होइन, यो अवस्थामा थोरै पर्सेप्सन चाहिँ चेन्ज भएको जस्तो देखिन्छ भारतको। त्यो पर्सेप्सन किन भन्दा, हिजो जसरी रवि लामिछाने सभापतिजीलाई चाहिँ एउटा स्वागत गरियो, शीर्ष नेताहरूसितको भेटघाट गरियोबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो। हामी सदियौंदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि, र कयौं पटक भारतसँगको

0: पनि भएको छु र विस्तृत कुरा त अब सभापति फर्केपछि अझ बढी यसमा हामीले खुलेर बोल्न सक्ने र आफ्नो के विषय भएको थियो त्यहाँ ठ्याक्कै त्यसका विषयमा अझ प्रखर रूपमा राख्न सक्ने अवस्था चाहिँ अझ त्यतिखेर बन्छ।
1: होइन भास्कराजी, अब तपाईँ सत्ताधारी दलको एउटा सांसद हुनुहुन्छ, होइन समितिको सभापति हुनुहुन्छ, तपाईँलाई थाहा छ जुन बालेन्द्र साहब बालेन यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अस्ति संसदमा जुन ढंगले उपस्थित हुनुभयो, सभामुख पनि एकपटक अलमलमा पर्या जस्तो, यो एकदम चकमा दिएको जस्तो, त्यसपछि उहाँले चाहिँ हात उठाउनुभयो, रोस्टममा जानुभयो, रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सरेक हुनुभयो, होइन केही अन्य कुराहरू पनि उहाँले बोल्नु भएको छ, म अहिले यी धेरै विषयहरूलाई चाहिँ कोट्याउन चाहिन्न, तर जुन किसिमको यो अभिव्यक्तिपछि आज बजेटबारे छलफल हुनुपर्ने हो सदनमा, होइन हाम्रो बजेट कस्तो बन्ने, बजेटको आकार चाहिँ बढ़ेको छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिने, होइन जनताका समस्याहरू चाहिँ के हुन्, नागरिक मैत्री बजेट भयो कि भएन, एउटा निम्न वर्गले चाहिँ बजेटलाई स्वागत गर्यो कि गरेन, यी यावत कुरामा चाहिँ छलफल हुनुपर्ने विषय थियो आज। तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि आज विपक्षीहरू भन्दैछन् राजीनामा मात्र दिएर हुँदैन, राष्ट्रघाती अभिव्यक्तिको कारणले गर्दाखेरि कार्यवाही गर्नुपर्छ भन्ने ढंगले उहाँहरू उफ्रिरहनु भएको छ सदनमा। सदन त अब त यो के भयो, भार महिलो भयो नि त सदनमा।
0: अनि यसो छ, यो भार भैलो हुँदैन, यसलाई मिलाएर संघलाएर जानुपर्छ। जस्तो सदन शुरू भएको हजुर, यो इन्ट्रेस्टिङ छ। जस्तो सुरुदेखि नै होइन, सदन जुन हिसाबले चल्नु पर्ने थियो त्यो हिसाबले चलिरहेको छैन। हिजोको दिनमा म एकै मिनट पछि प्रधानमन्त्रीको के अरे प्रश्नोत्तरमा आएँ, त्यो भन्दा पहिला त प्रधानमन्त्रीजीले के पनि भन्नुभएको थिएन, होइन सो वा सदनमा पनि नगएको होइन, गइरहनु भएको थियो। त्यतिखेर विपक्षीले एउटै मात्र मुद्दा बनायो जुन बनाउनु पर्ने नै थिएन, बालेन्सा कतिखेर आउने, प्रधानमन्त्री कहिले आउने, कहिले आउने, कहिले आउने भन्नुभयो, होइन सो प्रधानमन्त्री आउनुभयो। र आउँदाखेरि चाहिँ यो पार्लियामेन्ट्री प्र्याक्टिसमा संसारैभरि कस्तो हुन्छ भन्दाखेरि, एउटा चाहिँ हाम्रो नियमावलीले गाइड गर्ने विषय भयो, नियमावलीमा प्रश्नोत्तर राखेको छ, त्यसमा टाइम लिएर टाइम बाउन्ड राखेर प्रश्नोत्तर गर्ने, र कहिलेकाहीँ प्रधानमन्त्री अकस्मात के अरे पार्लियामेन्टमा उपस्थित भएर सभामुखसित म बोल्न चाहन्छु भनेर समय माग्दा या समसामयिक विषयमा म आफ्नो धारणा राख्न चाहन्छु भन्दाखेरि, यसलाई त अझ मोर डेमोक्रेटिक प्र्याक्टिसकै रूपमा लिनु पर्यो। र विपक्षीले एउटा उठाउँदै आएको एजेन्डा चाहिँ प्रधानमन्त्रीज्यू धारा 76 अन्तर्गत यो सदनप्रति, यो संसदप्रति जवाफदेही हुनु भएन भन्ने विषय पनि एकदमै उठाइरहनु भएको थियो, होइन त्यो विषयमा त उहाँले आएर म आफै आएर म बोल्छु ल मलाई प्रश्न गर्नुहोस् म जवाफ दिन्छु भन्ने हिसाबले उपस्थित हुनुभयो। त्यसले गर्दाखेरि चाहिँ उहाँको लोकतन्त्रप्रतिको प्रतिबद्धता धारा 76 जुन संविधानको धारा 76-10 विपक्षीले उठाइरहनु भएको थियो महिनौदेखि, त्यही कारणले पनि सदन हाम्रो कति अवरुद्ध भएको थियो तपाईँले हेरिराख्नु भएको थियो, होइन सो त्यसको हिसाबले चाहिँ त्यसलाई एउटा पोजिटिभ उसमा लियौं। बाँकी प्रश्नोत्तर कार्यक्रममा के भयो त्यस पछाडि, अब विपक्षीले कसरी प्रस्तुत गरिराख्नु भएको छ त्यो पनि सबैलाई जगाएर छ। म चाहिँ कति मात्र भन्छु भन्दाखेरि समस्या छन्, समस्या नभएको होइन, समस्या छन्। समस्यालाई कतिसम्म चाहिँ मिडियामा या त सामाजिक सञ्जालमा उछाल्ने कि अब यसलाई डिप्लोमेटिक टावरबाट सेटल गरेर जाने भन्दाखेरि, म चाहिँ यसलाई अब अझै धेरै हामी मिडिया र सामाजिक सञ्जालमा मात्र यो विषय उठान गर्नुभन्दा यो विषय कूटनीतिक पहलबाटै बैठान हुने विषय हो। विषय उठान गर्नु मात्र ठूलो कुरा होइन, यो विषयलाई राष्ट्र स्वतन्त्र पार्टीको अब ठूलो जिम्मेवारी छ र प्रधानमन्त्री सरकार सबैको ठूलो जिम्मेवारी के छ भन्दाखेरि, आज विषय उठान भयो, यसको बीचमा विवाद भएको छ, यो विषयलाई कसरी बैठान गरेर यसको निष्कर्षमा पुग्नुहुन्छ त्यो चाहिँ महत्वपूर्ण हो। र निष्कर्षमा पुग्नुभन्दा पहिले म धेरै तर्कबाजी या त यस्तो भएको थियो उस्तो भएको थियो भनेर म त्यतातिर कतै गइनँ। विषय छ, समस्या छ, अब समस्याको समाधान हुनु पर्यो र त्यसका लागि सर्टेन टाइम डिमान्ड गर्छ। त्यो टाइमसम्म चाहिँ हामीले कसरी समस्या समाधान गर्छौं त्यतातिर उन्मुख हुनु पर्यो। र एउटा भनिन्छ नि कूटनीतिक रूपले चाहिँ सभापतिको भ्रमण अहिले एउटा जुन स्वागत योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ, र पछिल्लो समयमा कयौं नेताहरूलाई भेटै नदिने नेताहरूले पनि, जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वासपात्र मानिनुहुन्छ उहाँले कसैलाई पनि भेट्नु भएको छैन नि त, हाम्रा पुराना दलका शीर्ष नेताहरू कसैलाई पनि भेट्नु भएको थिएन।
1: सभापति भेटघाटका लागि वातावरण

0: कुराका निम्ति भेट्नका निम्ति उही चाहिँ होइन गाछबास उतै बसेको पनि हामीले पाएका थियौं। लामो समयसम्म बस्दा पनि भेट्न पाएका स्थितिहरू पाएका थियौं होइन। त्यसमा चाहिँ सुधार हुँदै गएको छ। यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको एउटा आफ्नो अडान लिएको छ राष्ट्रियताको विषयमा, त्यसमा चाहिँ दुई मत रहेन। तर सीमाको विषयलाई कतै यो डाइभर्ट गराएर, एउटा मुद्दालाई डाइभर्ट गराएर लिपुले कालापानी लिम्पियाद्वारा नाबिगुन्जी कुटीको मुद्दालाई चाहिँ ओझेलमा पार्ने प्रयत्न त कतैबाट हुँदै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई चाहिँ बचाउ गर्ने गरी जसरी उत्रिनु भएको छ, यो कुराले कतै हामी अतिक्रमणकारीको संज्ञामा त जाँदैनौ भन्ने खालका चाहिँ चिन्ताहरू प्रकट भएका छन् क्या।
1: त्यसमा चाहिँ म के भन्छु भन्दा, यो त तपाईँको यो रेडियो कार्यक्रम यति धेरै नागरिकले सुन्नुहुन्छ, हरेक नागरिकलाई म के आग्रह गर्न चाहन्छु भन्दा, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि तपाईँहरूले त्यो किसिमको संशय राख्दै नराखिदिनुहोस् एक, र अर्को कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीले सीमा विवादका बारेमा पनि हाम्रो वाचापत्र, सय दिने कार्यसूची लगायत नीति तथा कार्यक्रम सबैमा यो विषयलाई उठाएर आएको छ भने पछाडि हामीले एउटा लय पक्रिन खोजेछौं, एउटा चुनावी एजेण्डा बनाएर हामी खतरा राष्ट्रवादी हो भनेर हिजोको दिनमा राष्ट्रिय घाती काम गर्ने नेताहरू पनि हुनुहुन्छ, त्यसको पनि रेकर्ड त छ, त्यसको पनि सबै विषयको इन्स्टिट्युसनल मेमोरी त यो सरकारसित त छ नि। तर हामी के चाहँदैनौ भन्दाखेरि बाहिर देखिनलाई चाहिँ खत्रै राष्ट्रवादी बन्ने, तर भित्र काम नगर्ने भन्दा पनि बाहिर अलिअलि विवाद आउलान् तर भित्र हामी यसलाई टुङ्गोमा लाउनेमा पुग्या छौं। र टुङ्गोमा लाउने सीमा विवाद टुङ्गिने कसरी त भन्दाखेरि भएका छिमेकीलाई पनि भड्काएर टेबल टकको वातावरणै नबनाएर भन्दा त्यो दुई पक्ष बसेर यसको बारेमा छलफल गर्नलाई टेबलमा त बस्न पर्यो। र पछिल्लो समय तपाईँले हेर्नुभयो भने ल भनौँ न के अरे प्रबुद्ध व्यक्तिहरूको एपिजी ग्रुप बनिएको थियो, त्यो ग्रुपले बनाएको प्रतिवेदनहरू थियो, प्रतिवेदनहरू किन सार्वजनिक भएन होइन, भनेको कति ठाउँमा भेटवार्ता गर्दाखेरि कोसित भेटिरहनु भएको छ प्रधानमन्त्रीले भन्ने थाहा पनि हुँदैन थियो कि। अहिले त एटलिस्ट परराष्ट्र मन्त्रालयले, परराष्ट्र मन्त्रालयको प्रेजेन्समा त्यहाँनिर कूटनीतिक एउटा पोलिसी बनाएर यसरी भेट्नुपर्छ भनेर त्यो सामूहिक भेटघाटहरू भइरहेछ, जुन कुरा परराष्ट्र मन्त्रालयलाई थाहा हुन्छ। नत्र त को नेताले के का लागि भेटिरहेछ, उसले व्यक्तिका लागि भेटिरहेछ कि उसको व्यक्तिगत महत्वाकांक्षाका लागि भेटिरहेछ कि राष्ट्रको महत्वाकांक्षाका लागि भेटिरहेछ भन्दाखेरि हामीलाई थाहा पनि हुँदैन थियो के को लागि भेटिरहेको, किनभने भेटघाटहरू कसैको बेडरूममा हुन्थ्यो, कसैको होटलमा हुन्थ्यो होइन। यो कुरालाई चिरेर एउटा कूटनीतिक हिसाबले नेपाललाई सोभरिन देश र यसको सार्वभौम देशको आधारमा नेपाल भनेर हामीले चिनाएर त्यो लेभलको एउटा डिप्लोमेटिक हिसाबले भनौँ न स्विच गर्दैछौँ, त्यो पहिला जे भइरहेको थियो त्योभन्दा फरक तरिकाले हामीले यसलाई अगाडि बढाइराखेका छौँ भने केही टाइम चाहिँ दिनुपर्छ, बेनिफिट अफ डाउट दिनुपर्छ। र त्यसपछि हामी पनि के कुरामा क्लियर छौँ भन्दाखेरि विवादहरू छन्, विवादहरू छन् भने यी विवादहरू समाधान हुनु पर्यो, र हिजोको दिनमा यी कयौं ठाउँमा जो अहिले विवादित ठाउँ भनेर आएका छन् यी कयौं ठाउँमा राज्यको अनुपस्थितिका कारण जे जे भएको छ राज्यको अनुपस्थितिका कारण हो, र राज्य त्यहाँ कसरी उपस्थित हुने भन्ने विषयमा बजेटमा पनि दार्चुलामा ट्र्याकै खोल्ने, नेपालकै साइडबाटै ट्र्याक खोल्ने भन्ने विषय पनि समेटिएर आएको छ भन्दा हामी धेरै विषयमा जानकार छौं, धेरै विषयलाई उठाएर अब यसलाई कसरी सेटल गरेर जानुपर्छ भनेर एउटा पहल पनि गरिराखेका छौं र त्यो काममा हामी लागिराखेका छौं। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र देशैभरि सुनिरहनु भएको नागरिकलाई पनि केही समय राष्ट्रिय स्वतन्त्रमाथि विश्वास गरिदिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: बगैसा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
4: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
4: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
4: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
4: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
4: गिजाको शल्यक्रिया
5: कृत्रिम दाँत राख्ने
4: दाँत रङको वा मेटलको खुल लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
5: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
2: रेडियो आदिखोला 105.4
6: त्यतिर स्थानीय नागरिकले अलिकति खेतीपाती बढाएर अतिक्रमण गरेर बसेका छन् त्यो दुवैतिरकाले छन् तर त्यो सेन्समा त्यो अर्थमा उहाँले भन्नुभएको भन्ने चाहिँ संसदमा पुगेको कुराको हामीले रेकर्ड सुन्दाखेरिमा अथवा हेर्दाखेरिमा पनि त्यति नै हेर्नेहरूले प्रत्यक्ष सुनेका छन् देखेका छन् यस्तो देखिँदैन त्यसकारण मेरो भनाइ चाहिँ के हो भने त्यो सत्य नै भए तापनि सत्य नै भए पनि अप्रिय बोल्नुहुन्न त्यो प्रधानमन्त्रीको चाहिँ नि स्तरमा पुगेको मान्छेले यस्तो संवेदनशील विषयमा भू राजनीतिक शक्ति चाहिँ नि सँगको सम्बन्धमा असर पार्न सक्ने सक्ने के अरे कुरामा त्यसरी चाहिँ हल्का रूपले चाहिँ त्यसरी त्यो बोल्नै नपर्ने किनभनेदेखि चाहिँ हाम्रो सीमा समस्या भने त त्यो बोर्डरको दुईतिर भएको नागरिक स्तरबाट खेती किसानी गरेका इन्क्रोचमेन्टको कुरा होइन राज्यले गरेको इन्क्रोचमेन्टको कुरा गर्दैछौँ हामी राज्यले गरेका इन्क्रोचमेन्टमा पनि 97-98% चल्टिसकेको छ त्यो खालि टुङ्गो लाग्न के अरे निर्णयमा पनि संयुक्त टोलले गरेर त्यो एउटा बुकमा चाहिँ आइसकेको कुरो छ त्यो लिपिबद्ध भइसकेको कुरो छ हामीले उनीहरूले मन्जुर अब सबभन्दा ठुलो लिपुले लिम्पिया धोरा र कालापानीको छेउको विवाद हो त्यसपछि सुस्तामा नारायणले धार परिवर्तन गर्दाखेरि पनि हुने कुरा हो यस्तै एक दुई ठाउँको कुरा बाँकी छ धेरै ठाउँ बाँकी छैन र यस्तो विषयमा जुन विषयको चाहिँ कुरा उठाएको छ त्यसमा मात्रै फोकस भएको छ उहाँले चाहिँ नि अब हामी वार्ता गर्छौँ वार्ता गरेर टुङ्ग्याउँछौँ कुटनीतिक माध्यमबाट कुराकानी भइराखेको छ भनेको भए हुनेमा उहाँले अनावश्यक रूपले जोड्नुभयो र यसले एउटा चाहिँ विवाद तरङ्ग सिर्जना गर्यो त्यो उहाँलाई पनि राम्रो भएन देशलाई पनि राम्रो भएन
7: भनेपछि विपक्षीले त अब संसदमा रोस्टम घेराउदेखि लिएर उहाँको राजीनामाको पनि माग गर्दैछ यतिसम्म एमालेले त के भन्दैछ भने उहाँले राजीनामा दिएर मात्र होइन राष्ट्रघाती अभिव्यक्तिप्रति उहाँप्रति कारवाही हुनुपर्छ भन्दैछ
6: अब विपक्षीले त भन्ने नै भयो होइन अब विपक्षीले पनि अब त्यो थुप्रो ऐन कानूनहरू बजेट भाषण पास गर्नु छ अब सारा कुराहरू चाहिँ नि ऐन कानूनहरू आफ्नै के अरे ऐन कानूनहरू थुप्रो चाङ्लाएर आउँदैछ सरकारले यो बखतमा अब निरन्तर अवरोध गरिरहेर चाहिँ त्यो भन्दा एक दिनको अवरोध भनेको चाहिँ त्यो एउटा सिम्बोलिक पनि हुन्थ्यो त्यस कारण अवरोध नगरिकन अरू नै माध्यमबाट विरोध गरे राम्रो हुने हो त्यस कारणले अब संसदै अवरोध गरिरहँदाखेरिमा अनावश्यक मुठभेडको सिर्जना हुने सत्ता पक्षलाई पनि चाहिँ बाहना मिल्ने अब विपक्षको बाहेक केही गरेर भए पनि हामी संसद चलाउँछौँ
7: संसदमा त नराम्रो देखिएको छ नि त जैनेन्द्र जीवनजी होइन कतिले फ्लाइङ किक हान्दैछन् होइन कतिले माथि बेन्चमाथि उक्लिएर चाहिँ हान्दैछन् होइन
6: त्यस कारणले अब त्यस्तो गर्दै के हुन्छ भने त्यस्तो अभद्र व्यवहार गर्ने पनि निस्कन्छन् एक दुईवटा र त्यसको दोष चाहिँ सम्पूर्ण विपक्षले बोक्नुपर्छ विपक्षको नेता त त्यस्ता होइनन् अघि तर उहाँका सबै सांसद त त्यस्तो छैनन् भन्न सकिँदैन
7: संसदको दृश्य त अहिले बजेटमा छलफल हुनुपर्ने हो होइन व्यापक रूपमा चल्ने नियम कानून विधेयक बनाउने कुरामा छलफल हुनुपर्ने हो तर बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले चाहिँ यो विषयलाई डाइभर्ट गर्न खोजिदिनु भयो त्यसो भए
6: उहाँले खोइ अब म त त्यो उहाँको चाहिँ अलि अपरिपक्वता भन्छु डाइभर्ट गर्न खोजेकै पनि होइन अब देख्यौँ होइन त्यो दिन चाहिँ उहाँ चाहिँ कुनै कार्यसूची नै थिएन उहाँ आउने आउनु आउनु त भनिराखेका थिए तर आउने पनि एउटा चाहिँ सूचना दिएर यो दिन प्रधानमन्त्री आउनुहुन्छ भनेर तीन दिन अगाडि चाहिँ प्रश्नहरू लिएर उहाँले पनि तयारी गरिकन लिखित तयारीका साथ आउनुपर्ने चलन थियो तरिका पनि त्यही हो तर उहाँ चाहिँ एकदम क्याजुअल्ली आकस्मिक रूपले चाहिँ नि थाहै नदिकन आउनुभयो समय माग्नुभयो एकछिन अक्कन बक्क पर्नुभयो सभामुख पनि त्यसपछि समय दिनुभयो र त्यसपछि त्यति भन्नुभयो र हिँडे पनि हाल्नुभयो फटाफट फेरि है यो चाहिँ अलिकति यो उहाँले चाहिँ संसदलाई भन्दा आफ्नो चाहिँ च्याम्बरमा बसेर गएर
7: बढी कन्फिडेन्स हुँदाखेरि चाहिँ चिप्लिनुभयो भन्ने कुरा होइन कन्फिडेन्स
6: बढी कन्फिडेन्स अब
7: विषयमा चाहिँ यसले त गम्भीर असर पार्यो नि त
6: पार्यो अब त्यही हो अलि अपरिपक्व भनेर त्यही हो अनुभवको कमी अपरिपक्वता भनेर त्यही हो
7: अब क्लासमा गृह कार्य गर्दाखेरि वा चाहिँ कुनै एउटा स्टुडेन्टले बोल्दाखेरि त दुई चार पटक सोच्नुपर्छ त्यो त एउटा देशको मामिला हो नि त होइन राष्ट्रको मामिला हो सम्प्रभुताको मामिला हो
6: प्रधानमन्त्रीले बोल्ने सीमा समस्या जस्तो कुरोमा एक त लिखित बाहेक अर्को कुरो त्यसमा धेरै बोल्नै हुन्छ
7: तर अहिले अब सीमा विवाद सम्बन्धी जुन किसिमले भारतले पनि केही कुराहरू उठाइरहेको छ होइन इङ्ल्याण्डको सहभागिता वा तेस्रो देशको सहभागिता हामीलाई मान्य हुन सक्दैन भनेर हिजै मात्र चाहिँ भारतकै एकजना नेता होइन बोल्नु भएको छ अब यो कुराले चाहिँ यो मुद्दालाई अलिकति बढी बल्झायो कि अब यो समाधान जान सक्छ
6: अब एउटा कुरो चाहिँ राम्रो के भएको छ भने पहिले हामीले लिपुलेखकै विषय भने नोट पठाउँथ्यौँ कुराहरू गर्थ्यौँ वास्तै नगरेर बसेको चाहिँ देखिन्थ्यो होइन हामीले थाहा भोगेकै कुरा हो त्यो अनि त्यसपछि अब अहिले आएर कमसेकम रेस्पोन्स गरेको छ हामीले उठाएको कुरोमा उसले रेस्पोन्स गरेको छ र उसले के भनेको छ भने तेस्रो पक्षको मध्यस्थता स्वीकार्य छैन भनेको छ खास गरी त्यो इङ्गित गरेको गेला भने बेलायतलाई हामीले भन्यौँ बेलायतलाई प्रधानमन्त्री भन्दा खेरमा चाहिँ मध्यस्थ गरिदेऊ हाम्रो बिचमा सीमा विवादको विषयमा हामी दुईजनाले मिल्न नसकेको कुरोमा तिमी मध्यस्थ गरिदेऊ भने होइन नि त्यो अर्थमा बुझ्नुहुन्न त्यो हुँदा पनि होइन त्यो मध्यस्थताको हदसम्म पुग्नुपर्ने स्थिति पनि आएको छैन हामी दुई छरी बसेर द्विपक्षीय वार्ताद्वारा नै हल गर्छौँ 98% हल भइसक्यो बाँकी 2%को लागि अडला गुहार्नु पर्दैन अडला गुहार्ने भने त शत्रुगत छिमेकी भएर त्यसमा चाहिँ नि अन्तर्राष्ट्रिय जगतले नै हस्तक्षेप गर्नुपर्ने भएर पो गर्ने हो त हामीले त त्यो गर्ने होइन त्यो हामी दुई फेरि मिलेर बस्नु गर्न सक्छौँ त्यो खालि एउटा ब्रिटिस इन्डियाको पालाको कुरा भावनाले र हाम्रो पक्षमा चाहिँ नि जाने प्रमाण चाहिँ ब्रिटिस सङ्ग्रहालयमा म्युजियममा ब्रिटेन सरकारसँग अझै छ कि त्यो भए उपलब्ध गराइदेऊ भन्ने अर्थमा भन्या हो त्यो उहाँले त्यति स्पष्ट पार्न सक्नु भएन क्यार र इन्डियन साइडले पनि जुन विपक्षले नै चल्टाउने भन्ने कुरा त्यसमा आपत्ति गर्नुपर्ने कुरा केही छैन
7: तर अब यो सीमाको विवाद चाहिँ लामो समयदेखि बल्झियो नि त होइन लिपुले कालापानी लिम्पिया धुरालाई ओझेलमा पार्नका निम्ति यी यावत खालका त्रिगडमबाजीहरू त हुँदै छैनन् कतै जीवनजी
6: म त अब त्यो ओझेल पार्नलाई भन्ने चाहिँ गर्दिनँ किनभने हिजो अस्ति अघि मैले भएको भएँ तपाईँलाई इजेन वास्तै गर्दैन थियो हामीले नोट पठायो डिप्लोमेटिक नोट पठायो उनीहरूले लिपुले कालापानीको विषयमा वास्तै गर्दैन थियो एकैचोटि कहाँबाट रेस्पोन्स आउँथ्यो भने बेलुका चाहिँ नि इन्डियन टिभीहरूले गोदी मिडियाले चाहिँ नि नेपालले ऐसा किया भनेर चाहिँ नि एकदम बङ्ग्याएर दिन्थे अहिले त कमसेकम हामीले भनेको कुरोमा उनीहरूले रेस्पोन्स गरे हामी यो समस्या छ 98% 97% हल भइसकेको त एक 2% समस्या छ
7: भारतीय कूटनीतिज्ञ एसडी मणिले त होइन नेपालका प्रधानमन्त्रीलाई बधाई समेत दिनुभयो नि
6: दिए अस्ति एसडी मणिको कुरा छाडौँ उनी कहिले हाम्रो मनपर्ने कुरा गर्छन् धेरै चाहिँ मन नपर्ने काम गर्छन् अब उनको के कुरा भएर है तर चाहिँ के भने एउटा रेस्पोन्स गर्यो र प्रवक्ताले आएर हामी यो समस्या छ हामी हल गर्छौँ दुई थरी बसेर भन्यौँ र एउटा रवि लामिछाने त्यहाँ गएकै बेला पारेर यो भन्यो यसलाई सकारात्मकै लिउँ
7: तर अब रवि लामिछानेजीको भ्रमणलाई कसरी हेरिरहनु भएको छ सत्ताधारी दलका सभापतिको
6: अब रवि लामिछानेको भ्रमण एउटा सुखद संकेत हो किनभनेदेखि चाहिँ नि अब पहिले त प्रधानमन्त्रीलाई नै बोलाउने योजना थियो क्यार भारतको अब त्यो मिश्रीलाई विदेश सचिव मिश्रीलाई चाहिँ निम्तासहित यहाँ पठाउन लागेको अवस्था अलिकति त्यहाँ पनि अलिकति प्रधानमन्त्रीले अलिकति कच्चा कुटनीति गरिदिनुभयो. अब देशको प्रतिनिधित्व गर्न गरेर आउनु लागेको एक अरब चालिस करोड़ जनताको प्रतिनिधित्व गरेर आउनु लागेको हाम्रो घनिष्ठ हामी अत्यन्त निर्भर रहेको छिमेकी को चाहिँ नि एउटा चाहिँ नि प्रधानमन्त्रीको दूतको रूपमा विशेष दूतको रूपमा आएर प्रधानमन्त्रीको निम्तो लिएर आउनलाई प्रोटोकलको हिसाबले मैले प्रधानमन्त्रीलाई मैले भेट दिन भन्नु चाहिँ त्यो त दूत हो नि प्रधानमन्त्रीले दिएको निम्तो प्रधानमन्त्री आफै नै बोकेर आउनु त होइन नि कहिले पनि त्यस कारणले शिष्टाचार भेटौँ गरिदिएको भए हुन्थ्यो त्यही शिष्टाचार भेटै हो उनीहरूले खोज्या अब त्यो पनि नभेट्ने भनेपछि चाहिँ नि मलाई चाहिँ अब ठिक अब केही कारण त भन्न सकिँदैन तर त्यसले पनि चाहिँ नि मिश्रीको भ्रमण रद्द गरेको हुन सक्ने मेरो चाहिँ अनुमान छ.
8: अहिले हाम्रो गर्नेमा 7 बजेको छ.
9: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

घर घरमै स्वास्थ्य सेवा निगरानी तथा परामर्श प्रदान गरिनेछ। समुदाय नर्सहरूले घर घरमा पुगेर स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्ने, जोखिम पहिचान गर्ने तथा आवश्यक परे तत्काल स्वास्थ्य संस्थासँग जोड्ने व्यवस्था गरिएको छ। साथै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन्। नुरा हेल्थ इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइरालाका अनुसार टेली सहायता सेवा मार्फत स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श सहज रूपमा उपलब्ध हुनेछ। उहाँले हाल यो कार्यक्रम संघीय तथा प्रदेश तहका 17 वटा अस्पतालमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षभित्र 50 भन्दा बढ़ी अस्पतालमा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। हामीले यो कार्यक्रम देशका विभिन्न अस्पतालमा सञ्चालन गरेका छौं। स्थानीय सरकारको तहमा सञ्चालन गर्ने वालिङ नगरपालिका देशकै पहिलो स्थानीय सरकार हो। समुदायमै आधारित यस कार्यक्रमले आमा र नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं। कार्यक्रमका नतिजा र सिकाइलाई अध्ययन गर्दै आवश्यक सुधार तथा विस्तारका लागि नुरा हेल्थ इन्टरनेशनलले निरन्तर सहकार्य गर्नेछ, उहाँले भन्नुभयो। वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गहिरेले यसअघि सञ्चालन हुँदै आएको घर दैलो सामुदायिक नर्सिङ सेवा र विद्यालय नर्सिङ कार्यक्रमलाई परिवार स्वास्थ्य हेरचाह कार्यक्रमले थप सशक्त बनाउने बताउनुभयो। वहाँले वालिङ नगरपालिका पोषण मैत्री पालिका तथा बाल मैत्री पालिका घोषणा गर्ने तयारीमा रहेको उल्लेख गर्दै यस कार्यक्रमले ती अभियानलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेका अनुसार स्वास्थ्य सम्बन्धी अज्ञानता, ढिलो निर्णय तथा समयमा उपचार नपाउँदा हुने आमा र शिशुको मृत्युदर न्यूनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। घरमै स्वास्थ्य सेवा र प्रविधि मार्फत परामर्शको सुविधा उपलब्ध हुँदा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनका साथै जोखिमयुक्त अवस्थाको समयमै पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। यस कार्यक्रम मार्फत गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको स्वास्थ्य निगरानी नियमित हुने, आवश्यक स्वास्थ्य परामर्श घरमै उपलब्ध हुने तथा जटिल अवस्था देखिएमा तुरन्तै स्वास्थ्य संस्थासँग सम्बन्ध हुने भएकाले वालिङका आमा र शिशुको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ। साथै सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्याङ्जाको वालिङमा सहकारीका संचालक तथा कर्मचारीका लागि हेफर आधारशिला तालिम शुरू गरिएको छ। वालिङ तथा गल्याङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र दियालो तथा नयाँ गोरेटोको आयोजनामा वालिङ र गल्याङका गरी 3 वटा सहकारीका संचालक तथा कर्मचारीहरूलाई तालिम दिएको हो। वालिङ नगरपालिकाका वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, क्रियाशील कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था र गल्याङको पकवादी कृषि सहकारी संस्थाका संचालक समिति तथा कर्मचारीहरूको सहभागिता रहेको छ। तालिममा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गहिरेले तालिममा सिकेका कुराहरूलाई आफ्नो संस्थामा फर्केसँगै व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड़ दिँदै तालिमले राखेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि आगामी दिनमा सहकारी गर्दै अगाडि बढ़ने बताउनुभयो। कार्यक्रममा हेफर परियोजनाका शकुन्तला रसाईले, विष्णु प्रसाद कणेल, हेफर परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यवाहक अध्यक्ष विष्णु सुवेदी, हेफर कृषि तथा पशु योजना वालिङका प्रमुख राधाकृष्ण जुम्ले लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। तालिममा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालका सामाजिक पूँजी विकासका प्रबन्धक शकुन्तला रसाईली र तालिम अधिकृत विष्णु प्रसाद कणेलले सहजीकरण गर्नु भएको छ। 3 दिनसम्म संचालन हुने कार्यक्रममा 33 जनाको सहभागिता रहेको छ। वालिङ नगरपालिकामा दियालु संस्थासँगको सहकारीमा वालिङ कृषि विकास परियोजना र गल्याङ नगरपालिकामा नयाँ गोरेटो संस्थासँगको सहकारीमा गल्याङ पशु तथा कृषि विकास परियोजना संचालनमा रहेका छन्। कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम तथा लागत न्यूनीकरण र दुग्ध व्यवसायलाई थप व्यवस्थित तथा व्यावसायिक बनाउने उद्देश्यले गल्याङ नगरपालिकाले कृषकहरूलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको छ। गल्याङ कृषि तथा पशु उद्यमशीलता परियोजना अन्तर्गत संचालित कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम मार्फत 50% अनुदानमा कृषकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न उपकरण हस्तान्तरण गरिएको हो। परियोजना अन्तर्गत 70 मिनी टिलर, हाते ट्राक्टर, 25 कम्बाइन्ड मिल, 13 ड्रिप फ्रिज, 5

0: मिल्क एनालाइजर तथा 10 वटा मिल्क क्यान वितरण गरिएको नगरपालिकाले जनाएको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ़ाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने, कृषकहरूको श्रम र उत्पादन लागत घटाउने, दुग्ध संकलन तथा गुणस्तर परीक्षणलाई सहज बनाउने र कृषि तथा पशुपालनलाई थप व्यावसायिक बनाउने लक्ष्यका साथ उपकरण वितरण गरिएको हो। नगरपालिकाले यस्ता कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तारसँगै स्थानीय स्तरमा उत्पादन वृद्धि भए आय आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
2: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
1: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
2: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
1: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
2: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको कालीगण्डकी गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 9 वटा विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमबहादुर थापाका अनुसार वडा नम्बर 1 को 67 आधारभूत विद्यालयमा 3 जना, वडा नम्बर 2 को भगवती आधारभूत विद्यालयमा 3 जना, वडा नम्बर 3 को अम्बिका आधारभूत विद्यालयमा 2 जना, वडा नम्बर 4 को जोरपाटे आधारभूत विद्यालयमा 8 जना र सिरेनी आधारभूत विद्यालयमा 2 जना विद्यार्थी रहेका थिए। त्यसै गरी वडा नम्बर 5 को दिपेन्द्र आधारभूत विद्यालयमा 4 जना र जनप्रिय आधारभूत विद्यालयमा 4 जना, वडा नम्बर 7 को करङतुङ आधारभूत विद्यालयमा 7 जना तथा शिव आधारभूत विद्यालयमा 9 जना विद्यार्थी भएकाले ती विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरिएको हो। यस्तै विद्यार्थी संख्या न्यून भएका 3 वटा विद्यालयको कक्षा तह पनि घटाइएको छ। वडा नम्बर 6 का उर्लेनी आधारभूत विद्यालय र सिद्ध आधारभूत विद्यालयको तह घटाएर

0: नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुन चाँदी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008447723।
4: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
5: मोबाइल नम्बर 9847621380।

0: हृदय हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
1: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
0: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
2: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
1: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
2: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
4: छिटो भनेको वर्ल्ड लिङ्क
3: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
5: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्ष जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
3: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 सम्म
5: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ
3: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
5: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 9856031730 9856555536 र 9843-41010
3: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
6: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
2: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
6: भनेको त हो नि वालिङ 8 BP चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
6: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 BP चोक
6: मोबाइल नम्बर 9856054313 र 9841443432
2: मूल्य होइन स्वास्थ्य रोजौं
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 063-44-331 मोबाइल 9856055331
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
2: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथरो विशेषज्ञ डाक्टर प्रथेन्द्रराज ओन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9855052949।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0364140624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
5: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
6: मुटुको जाँच, ECG सेवा।
2: भाँचिएको हड्डी प्लास्टर सेवा।
6: डिजिटल एक्सरे सेवा।
2: चिरफार गर्ने,
6: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
6: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7471-47।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241447029 मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना

0: यही जेठ 23 गते शनिबार का दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पृत स्थान मिर्दी किल्नेक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
1: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पुनामृत नै किन
0: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
0: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन।
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
0: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
0: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन।
0: विद्यार्थी मैत्री वातावरणमा जङ्गफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन।
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन।
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
0: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा।
1: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856028432।
0: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
0: उपलब्धि मापन परीक्षा जेएचएस 16 गते। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुङ भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309088 र 9856555988।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 063441258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम
3: मा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार,
6: नाला
7: निर्माण। समयको साथमा जितु सुनचादी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
9: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौं साथमा सांगीतिक अभिवादन प्रत्याउँछौं कार्यक्रम कामबस्तीका भाकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम कामबस्तीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ी रेडियो एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम कामबस्तीका भाका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खुला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhula.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामबस्तीका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम कामबस्तीका भाकाको अर्को भिन्न श्रृंखला मृदुवारीय श्रृंखलाको सन्दर्भ सायमा छौं। मृदुवारीय व्यवसायमा रहेर हामी दबहर समक्ष सुमधुर खालका नयाँ पुराना र फरक नामले बजारमा उपलब्ध भएका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़नेछौ भन्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घाड्छौ सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

आहा सम्झनालाई कुसुमे रूमाल यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकेमा अत्यन्तै सुमधुर खालको र भर्खरै मात्र बजारमा उपलब्ध भएको युनानीले माया लाउँदैन यो सुमधुर खालको भाका खड्क गर्व जाने गीता पूजा पुनको आवाजमा सजिएको भाका तपाईँहरू समक्ष जोड्यौं र सोही सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा पनि लैलो घार्यौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364416696।
4: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार, के हुनु र भाइ? यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
10: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरे पंगेनी।
9: मोबाइल नम्बर 98467-21380।
11: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
11: नेपाल आदर्शलाई किन रोज्ने त?
12: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
11: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
12: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
11: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
12: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
11: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
12: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
11: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते। फारम वितरण धमाधम भइरहेको छ।
12: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143
11: 98560-50142
12: र 98560-50133
11: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98563829।
2: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विश्वका यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाग्यमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला FM 105.4 MHz इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको बुधबारीय श्रृंखलामा छौं। बुधबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गरिरहेका छौं। विशेष गरी फरक नामले बजारमा उपलब्ध भएका सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने समर्थनमा जुटिरहेका छौं। यति बेलाको क्रममा हामी सुमधुर खालको अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

आहा अब चरी बिउ खाना पस्यो तिम्रो हाम्रो ख्याल ख्यालमै दिल बस्यो यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम्रो सिका भाकामा अत्यन्तै सुमधुर खालको टिपिकल सालेजो भाका वारी दरौं राजन कार्की अनि सीता केसी दिनेश गुरूङको आवाजमा सजिएको यो सुमधुर खालको भाका जोडी मधुबहरू समक्ष रेडी बेलाको क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौ सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 9850604502 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी

0: सलोन भिक्टर आईडी मा फलो गरेर हाम्रो भिडियोहरु पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मंजु भण्डारी र विमल भण्डारी, मंजु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
4: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856-51068 र 9836-70771।
4: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9846-85-411।
7: रेडियो आदिखोला 105.4।

हजुर, कार्यक्रमको क्रममा राखिएको यस व्यापारिक विश्रामसँगै फिलहाल स्वागत गर्दछौ कार्यक्रमका विशेषका भागमा। अब भने हामी कार्यक्रमका अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अन्य स्थित मधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समयावधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू माझ अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर बसाई बुधबार व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उज्जवल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला र दुई आदि खोला यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनत ना, अहिले हाम्रो गर्नेमा दुई बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: पहाडको सुख सुखे दिल
3: कति राम्रा गीत बजेका, कता राम्रा राम्रा सन्देश आएका। होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोला रहेछ क्या हो?
4: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862349399।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
3: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 63-44-6624।
10: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाड जोडी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ।
11: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
10: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
11: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर इन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 63-44-41-51, मोबाइल 98-55-50-49।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।

0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
10: ए आसरा, किन बोलाको मलाई?
11: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
10: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि। हि
12: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
13: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त?
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861668251।
3: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9856552066।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना: एस वर्लिङ कम्युनिकेशन्स लिमिटेड वालिङ शाखाका लागि सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद: सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवा D2D। आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू: इन्टरनेट प्याकेजहरूको घर दैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू: न्यूनतम +2 उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया: इच्छुक उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण CV निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल: saros.shrestha3@worlding.com.np। अन्य थप जानकारीका लागि सम्पर्क मोबाइल 9813440004।
3: आवेदन दिने अन्तिम मिति यही जेठ 25 गते सम्म।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
7: हाइन ए दाई, बिमारले फेरि च्यापे क्या हो, गुनगुनाइरहनु भएको त?
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
7: नातिनुहोस् न दाई, वालिङ 8 मृदी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9560585667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच ECG सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
10: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364140087, मोबाइल 98469071740। चिया कस्तो सास गनाएको तिम्रो त,
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
10: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र,
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
13: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241440029।

0: हाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरू विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरू सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 98460013173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिवार।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460086005।
4: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
5: फोन 0364460600।
6: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
7: म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारे।

0: गाडी हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था।

0: घूमस न अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: Radio Adikula, Exipas Toklucha,
3: BBC World Service.
4: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड़। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उड़ानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परी चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर ₹500 पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा ₹500 निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औषधि हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै ₹100 सीमा तोकिएको भए पनि साना किनमेलमा विवाहबाट भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमापारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। मितिको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरै सो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु भयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एल निनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइन युक्रेनमै इरानी क्षेपियास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्यपूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढ़ाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो। अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
9: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439390।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502071।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856727971 र 9864100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
5: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
6: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
5: मोबाइल नम्बर 9855054313 र 9841443842।
6: मूल्य होइन स्वास्थ्य रोजौ।
7: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
6: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
6: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
8: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9863707071।
8: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
7: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
7: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
8: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
7: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
7: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी चिकित्सा तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोडी नसा तथा वास्त्र विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी किल्लेक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
7: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
5: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
7: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
5: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: सम्पर्क नम्बर 0364140220, मोबाइल नम्बर 9856031730, 9856555536 र 9843741010।
5: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
9: सरा किन बोलाएको मलाई?
10: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806061052।
5: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयौ?
12: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
12: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
12: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
12: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
12: सम्पर्क मोबाइल 9842698145।
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू यादै झस्किने तर्सने मुठु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163 मोबाइल 9841198870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605656।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470289686।
7: पर्वत जाने गेट सहारा एग्रोभेट।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
8: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
7: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
8: जानकारीका लागि वालिङ

0: इंटरनेट प्राली वालिंग आठ मोड़
1: फोन 0361 42 258।
2: आहा कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6096।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 469 र 0364 41 268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनोस ना, अले हम लोग आने में चार बजे का छा
1: इस समय को साथ मा जितु सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगै जोडिएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटो मा कुना को साइड मा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गर गहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: सुख दुख का तरेलीहरू सँग रम्दै
4: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईको मनको टुकटुकी आदि खोलाको स्पन्दन
4: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
10: सम्पर्क मोबाइल 97484-34484
11: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-44-331 मोबाइल 98560-55331 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
12: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो
13: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा SEE मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा

0: शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
0: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
0: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
0: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
0: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
0: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
1: 9556501042
0: र 9556501033।
1: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8, भीमटारी, साङ्जा। भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बैरघारी, स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363 441 6024। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0363 441 0006। मोबाइल 98565256। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।

0: भोपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: यस भोपुर सैनिक इंग्लिश बोर्डिङ स्कूल वालिङमा कक्षा 11 मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
1: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
1: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
1: मोबाइल नम्बर 9841707552
0: र 9842364038।
1: भोपु सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङ आर्ट सेन्चा।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
4: मोबाइल नम्बर 9865019076, 9861719076 र 9917162823।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
7: उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि,
7: मोबाइल 9864021629 र 9864168251।
9: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
10: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
9: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब, केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
10: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
11: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
12: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165952493, 552494, 582778।
13: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
14: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
13: बाबा फर्निचर, वालिङ 10 भकुण्डे,
14: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको छ
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नाथिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुतमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
2: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
2: चिरफार गर्ने
3: जाँच
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364 41 0087 मोबाइल 98469071 7
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364 41 246 मोबाइल 98560501 र 98560332
7: कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
7: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
7: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षा

0: तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी

0: टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दर

चौक भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जयसिंह मदिरा मोबाइल 9856319988 र 9856559988

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउ

0: तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ट्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।
4: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9848 32809 र 9856052171।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
3: फुटबल प्रतियोगिता हुने बारे सूचना।
1: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
3: आयोजक वालिङ युवा क्लब, वालिङ 8 सेन्जा।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9863686647।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856051068 र 9836707071।
4: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
1: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
3: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
1: हाम्रा विशेषताहरू:
3: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालयको समुचित व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
3: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
3: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
3: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श।
1: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
3: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
3: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9869727847।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
5: रेडियो आदिखोला 105.4।

0: strong.
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज
4: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
8: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
7: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
9: होइन बहिनी आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो
10: के गर्नु त दाई यो फोहोरको घरमा के काम त्यही भएर डहरमा फ्याँकिदिएको नि
9: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ
10: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ
9: बाहिर जथाभावी दिसा पिसाब नगरौँ दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ
10: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ
9: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा
11: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
12: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
11: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
12: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
11: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
13: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
14: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
13: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
14: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
13: सुखको गहना दुखको खजना
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
12: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-55-55-250।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस वर्लिङ कम्युनिकेसन्स लिमिटेड वालिङ शाखाका लागि सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवा डी टू डी आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू इन्टरनेट प्याकेजहरूको घर दैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू न्यूनतम प्लस टू उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया इच्छुक उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण सीभी निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल saros.shrestha@worlding.com.np। अन्य थप जानकारीका लागि सम्पर्क मोबाइल 9803-44-004। आवेदन दिने अन्तिम मिति यही जेठ 25 गते सम्म।
15: Link.

0: ए असरा किन बोलाएको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मृति बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864211629 र 9864168251।
6: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
6: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला
8: कार्यक्रम आटियो। अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका

0: 对。
1: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको?
0: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
1: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
0: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
1: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
0: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वा, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
4: रेडियो आदिखोला 105.4।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: Radio Adikura, 105.4.
4: Wherever you are, stay connect. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno.
5: गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड।
6: आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपद हामी खप्लाउन सक्दैनौ।
7: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो, कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
5: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
8: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। पाँच दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नु भएको छ। लामिछाने भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदलिए पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यावहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
5: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछान्ने बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछान्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्णा विष्ट, पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरूस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
7: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो, तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गर्न नसकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
5: लुम्बिनी प्रदेश सरकारका 4 जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले 4 जना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ, तर प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर लुम्बिनी प्रदेश रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ, तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
16: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
15: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
17: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
15: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
17: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगायतका खबर प्रस्तुत गरे।
5: अब बाँकी खबर। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साविकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसूल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
7: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ़ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र गर्मीको पूर्वानुमान गरेको छ।
5: यसैबीच मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ़न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढ़ेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ़ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्याधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसूनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
18: बाढ़ी पहिरो डुबान चट्याङ लगायतका विपदमा चाहिँ संघ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने तिनटै सुरक्षा निकायलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उहाँहरूलाई तालिम प्राप्त सेवा कर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ आकारलाई प्लस त्यहाँका पालिकालाई पनि हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा रहन
19: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। एक्कासी आकस्मिक रूपमा राति बाढ़ी आउने अथवा पहिरो जाने पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्रै थाहा हुने खालको, यसका लागि के छ तयारी?
18: यो मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा हाम्रो प्राधिकरणले पनि 49 अहिले थप भएर 55 चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक हुने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव पर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सज्ज हुने गरी वार्डिङको कामहरू पनि सिस्टम पनि गराउनु भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो गर्नु, डुबानबाट यसरी बच्न सकिन्छ, बाढीबाट यो बच्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू फैलाएका पनि हुन्छौँ। र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ, उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझ खप्यो भन्दा पनि कतिजना काम गर्ने।
19: अब आम नागरिकले चाहिँ के गर्ने?
18: टाइम त नेपालभरि नै पर्ने हो। मनसुनको करिब चार महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला, अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठुलो क्षति हुने सम्भावना छ भनेर यात्रा रोक गएपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपदमा हामी सक्लाउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो, एकअर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आफैकै पर्यो भने छ हाम्रो 1149 छ, विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ हाम्रो फ्री नम्बर हो 1149 वा नजिकको प्रहरी, स्थानीय पालिका, स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ, हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन, कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिन आफूले अलिक सुरुमै तयारीहरू बस्ने, अब त्यस्तै ठाउँमा छौँ भने सुरक्षित स्थानमा तुरन्त जानुपर्ने अवस्था पनि हुन सक्छ।
7: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5353।
22: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
23: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
24: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
23: हाम्रा सेवाहरू
24: ओपीडी सेवा,
23: विशेषज्ञ ओपीडी सेवा,
24: निशुल्क औषधि वितरण,
23: सशुल्क फार्मेसी सेवा,
24: फिजियोथेरापी सेवा,
23: अकुपंचर सेवा,
24: योग परामर्श सेवा,
23: क्रियाकल्प सेवा,
24: पूर्व कर्म पञ्चकर्म सेवा,
23: छार सूत्र सेवा,
24: जलौका सेवा,
23: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
24: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
23: विस्तृत जानकारीका लागि
24: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जलविद्युत, लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक बढ़ेकामा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 5,26,00,00,000 को कारोबार भएकोमा आज 347 कम्पनीका 1,35,00,000 कित्ता शेयर 5,73,00,00,000 रूपियाँमा किनबेच भएको छ।
7: विशेष अदालतले मध्य प्रदेशका सांसद एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रूपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ। आयोगले जसपा नेपाल मध्य प्रदेशका सांसद सिंहसहित 16 जना विरूद्ध 2082 सालको असोज 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि उपभोक्ता समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो।
5: सरकारले 23 समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ। समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानूनी कार्यवाही हुने चेतावनी दिएको छ।
7: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउनपछि 592 मोटरसाइकल तथा स्कूटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उपत्यका विभिन्न ठाउँमा चोरी भएका मध्ये आज 40 फिर्ता गरेसँगै साउनपछि फिर्ता गरेका मोटरसाइकल र स्कूटरको संख्या 592 पुगेको हो। कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। पार्किङ गर्दा सीसीटीभी निगरानी भएको ठाउँ छनौट गर्न, ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ।
5: पर्वतको महाशिला गाउँपालिकाले बढ़दो बसाईसराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ आउनेलाई आकर्षित गर्न शुरू भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ। बसाईसराईका कारण गाउँ रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भूषालले बताउनुभयो। 1 दशक यता बढ़ेको बसाईसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमीन बुट्यान र झाड़ीले भरिएको छ। गाउँमा सड़क, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ़दै गए पनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भूषालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 गाउँपालिकाबाट बसाईसराई गरेका थिए।
7: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। अरू कैयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 जना मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
5: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सी हुनेछ।
7: र न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 देखि डिसेम्बर 1 सम्म चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: राष्ट्रसभा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
7: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
5: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोर।
7: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
5: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित। न्यूजील्याण्ड र भारतबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म तुलाकान्त। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा अपाङ्गता भएका युवकलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र प्रदान। नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लियो। र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँका 5 स्थानीय तहले भोलि सार्वजनिक बिदा दिए। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अपाङ्गता भएका युवकलाई घर दैलोमै पुगेर नागरिकता प्रमाणपत्र दिएको छ। स्याङ्जाको चापाकोट नगरपालिका अर्थामा चौरका 18 वर्षीय घनश्याम कणेललाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गएको कर्मचारीको टोलीले मंगलबार अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। वडा कार्यालयले आवश्यक सबै कागजात तथा प्रक्रिया पूरा गरेपछि अपाङ्गता भएका ढकाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका नायब सुब्बा रामप्रसाद पौडेलले जानकारी दिनुभयो। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालको हस्ताक्षरमा नेपाल नागरिकता ऐन 2063 बमोजिम अंगीकृत नागरिकताको प्रमाणपत्र दिइएको हो। यसअघि गृह मन्त्रालयले उपलब्ध गराउँदै आएको अंगीकृत नागरिकता गत चैतदेखि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने व्यवस्था भए बमोजिम 2083 वैशाख 24 गतेको निर्णय गरेर नागरिकता प्रमाणपत्र दिएको नासु पौडेलले जानकारी दिनुभएको छ। परिवारका दिदी र भाइले नागरिकता प्रशासन कार्यालयमा पुगेर लिए पनि उहाँ अपाङ्गता भएकै कारण सदरमुकामसम्म आउजाउमा समस्या हुने भएकाले घरमै पुगेर दिइएको हो। जिल्ला प्रशासन कार्यालयबाट अंगीकृत नागरिकता उपलब्ध गराउने व्यवस्था भएसँगै हालसम्म स्याङ्जामा 8 जनालाई नागरिकता प्रमाणपत्र उपलब्ध गराइएको छ। उहाँले भन्नुभयो, सम्बन्धित वडा कार्यालयले सहजीकरण तथा सिफारिश गरेका आधारमा अति विपन्न अपाङ्गता भएर कार्यालयसम्म आउन नसक्नेहरूलाई घरमै पुगेर प्रमाणपत्र उपलब्ध गराउँदै आएका छौं। शारीरिक अवस्थाका कारण प्रशासन कार्यालय पुग्न असहज भएपछि पुनः अपाङ्गता भएका ढकाललाई घरबाटै नागरिकता उपलब्ध गराउन अनुरोध गरेपछि प्रमाणपत्र उपलब्ध गराइएको वडा अध्यक्ष टोपलाल नेउपानेले जानकारी दिनुभएको छ। घरमै नागरिकता प्राप्त गरेपछि कणेल तथा उहाँको परिवारजनले खुशी व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधि प्रति आभार प्रकट गर्नुभएको छ। यस प्रकारको घर दैलो सेवा अपाङ्गता भएका ज्येष्ठ नागरिक तथा विभिन्न कारणले सरकारी कार्यालयसम्म पुग्न नसक्ने नागरिकका लागि उदाहरणीय कार्य भएको स्थानीयवासीको भनाई छ। नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका वडा नम्बर 9 निर्दिन घाट स्थित कालीगण्डकी नदी किनारबाट लु 4 69/81 नम्बरको ट्राक्टरलाई मंगलबार पक्राउ गरेको हो। बिना रसिद ढुंगा लोड गर्दै गरेको अवस्थामा ट्राक्टरलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि चापाकोट नगरपालिका कार्यालय पठाएकोमा नगरपालिकाले कानून बमोजिम रु 700 जरिवाना गरी छाड़िएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँका 5 स्थानीय तहले भोलि बिहिबार सार्वजनिक बिदा दिएका छन्। 2063 साल जेठ 21 गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण र सम्मानमा पालिकाहरूले स्थानीय बिदा दिने निर्णय गरेका हुन्। सार्वजनिक बिदा दिनेमा शुक्ला गण्डकी नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका रहेका छन्। जिल्लाका कुल 10 स्थानीय तहमध्ये यी 5 पालिकाले सामाजिक सद्भाव, समानता र एकताको सन्देश प्रवाह गर्न विदा दिएका हुन्। पालिकाहरूद्वारा जारी सूचना अनुसार सोमबार ती स्थानीय तह अन्तर्गतका सबै सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, वित्तीय संस्था बन्द रहने उल्लेख गरिएको छ। सबै समुदायले जातीय विभेद अन्त्य गर्ने र सामाजिक सद्भाव कायम राख्ने खालका रचनात्मक कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकताको सन्देश दिन समेत पालिकाहरूले जारी गरेको सूचनामा आह्वान गरिएको छ। निर्माण कम्पनीको लापरवाहीले नवलपुरको कालीगण्डकी नदीमा निर्माणाधीन पुल 10 वर्षदेखि अलपत्र परेको छ। एउटा पुल बनाउन 6 पटक म्याद थप्दा पनि काम हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिनुभयो। छैटौं पटक थपिएको म्याद पनि चैत मसान्तमा सकिएको छ। नवलपुरको बुलिङटार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा 2073 साल असार 29 गते पुल निर्माणको सम्झौता भएको थियो। 26,82,86,432 रूपियाँ लागतमा लुम्बिनी स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए। ठेकेदार कम्पनीले काम नसक्दै 13 करोड़ भन्दा बढ़ी रकम भुक्तानी लगिसकेको सुवेदीको भनाइ छ। हालसम्म भौतिक प्रगति 60% र वित्तीय प्रगति 51% भएको छ। सुवेदीले भन्नुभयो, जिम्मेवारी पाएका तीनवटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अल्पत्र परेको हो। पटक पटक म्याद थपिए पनि विभिन्न वाहना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ। विगतमा विभिन्न वाहना देखाएर काम गरेनन्। 2076 सालदेखि 81 प्रगति शून्य जस्तै थियो। यो वर्ष केही काम भए पनि अहिले फेरि मूल्य वृद्धि र महँगीको वाहना देखाएर अपेक्षाकृत उपलब्धि हुन सकेको छैन, सुवेदीले भन्नुभएको छ। रेडियो आधीखुलाको समाचारमूलक प्रस्तुति आधीखुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
3: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
2: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
3: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
2: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
3: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
2: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
0: रेडियो आधीखुलाको समाचारमूलक प्रस्तुति आधीखुला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। पोखरामा रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले एबी पोजिटिभ र समूहको रगत मौजदात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ। रक्त संचार सेवा प्रमुख अर्जुन गेवालीले जेठ 19 गतेदेखि 23 गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यसबीचमा रगत अभाव हुन सक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताउनु भएको छ। रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौ। सानो प्रयासले कसैको जीवन बचाउन सकिन्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला। यहाँ रगतको माग बढ़ी हुने भएकाले नियमित जस्तो कार्यक्रम हुनुपर्दछ, उहाँले भन्नुभएको छ। पोखरा प्रदेश राजधानी समेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ। प्रादेशिक रक्त संचार सेवाका अनुसार पोखरामा दैनिक 70-80 युनिट रगत आवश्यक पर्ने गरेको छ। पर्वत जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारी केन्द्र कुष्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभावी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ। पर्यटकीय सम्भावना बोकेको कुष्मा बजार विश्वकै अग्ला मध्येको बन्जी जम्प, जीप लाइन र विभिन्न झोलुङ्गे पुलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। तर बजार क्षेत्रका सड़क किनार, चोक र विद्युतीय पोलमा झुण्डिएका तारका जंजालले शहरको सौन्दर्यमाथि प्रश्न उठाएको छ। बजारका विभिन्न स्थानमा विद्युत इन्टरनेट र केबुल सेवा प्रदायकका तार एउटै पोलमा अव्यवस्थित रूपमा झुण्डिएका देखिन्छन्। कतिपय स्थानमा पुराना तथा प्रयोगविहीन तार समेत हटाइएको छैन। यसले बजारको दृश्य मात्र बिगारेको छैन, सुरक्षा जोखिम समेत बढ़ाएको छ। कुष्मा बजारका सड़क किनार र चौकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन सामग्रीले समेत शहरको सौन्दर्य घटाएको छ। व्यवस्थित शहर निर्माणको लक्ष्य लिएको कुष्मामा यस्ता संरचनाको अनुगमन र व्यवस्थापन प्रभावकारी हुन नसकेको स्थानीयको भनाइ छ। स्थानीय व्यापारी माधव राज रेग्मीले कुष्मा बजारको सौन्दर्य जोगाउन सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, कुष्मा बजार जिल्लाकै प्रमुख व्यापारी तथा पर्यटकीय केन्द्र हो, तर बजारका पोल पोलमा झुण्डिएका थार र जथाभावी राखिएका होर्डिङ बोर्डले बजारको आकर्षण घटाइरहेका छन्। बाहिरबाट आउने पर्यटक तथा आगन्तुकले पहिलो पटक देख्ने दृश्य नै अव्यवस्थित हुँदा राम्रो सन्देश जाँदैन। रेग्मीले अव्यवस्थित तार र बोर्डले बजार कुरूप बनाउनुका साथै दुर्घटनाको जोखिम समेत बढ़ाएको उल्लेख गर्दै सम्बन्धित निकायले नियमित अनुगमन गरी अनावश्यक तार तथा होर्डिङ बोर्ड हटाउनु पर्ने माग गर्नुभयो। केही समय अघिसम्म मकै भित्राएपछि खेतबारी वा घर आँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सिप सिर्जना र आमदानीको माध्यम बन्न थालेको छ। यसैबीच दमौलीमा शुरू भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। जनभावना नेवाखल मिसा पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका तीन वडा कार्यालयको आर्थिक सहयोगमा मंगलबारदेखि यहाँ शुरू भएको पाँच दिने तालिममा 40 जना महिला सहभागी छन्। तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई प्रयोग गर्न विभिन्न आकारमा मोड्दै गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ। वडाध्यक्ष अनुप राणाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भएको छ। तालिमपछि व्यावहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भएको छ। अब अन्त्यमा आधीफुला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। जिल्ला प्रशासन कार्यालय स्याङ्जेद्वारा अपाङ्गता भएका युवकलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान, नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लियो र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँका पाँचवटा स्थानीय तहले भोलि सार्वजनिक विदा दिए। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म तोलाकान्त सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: नाक छोड़ी काम कान छोड़ी नाक बीमार कहिले न छोड़ने
2: भाई ए दाई बीमार फेरी च्यापे क्या हो गुनगुनाई रहने भाषा त
1: बीमार कहिले निको होला र खाई सधैं को यस्तै एक एक थोक बीमार च्यापे को च्यापे छ त नि नानी
2: नातिनुस् न दाई वालिङ 8 मिर्दी खरीपुट में जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घंटा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
1: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98565 86 667
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको
3: हो
4: नि
3: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
6: सम्पर्क मोबाइल 97484-34484
7: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा
8: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा
8: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
9: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभए
11: शुक्रबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन

0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443842।
4: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाडजोडी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोडी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर इन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-441-051, मोबाइल 9856052-549।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 063-441-087, मोबाइल 9649-071-7740।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ

0: 80 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133। चिया कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162।
7: ए नानी, त्यो पानी नपिउ त।
8: किन र काका?
7: त्यो पानी फोहोर छ।
8: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
9: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
10: होइन, के भयो, किन बन्द भएको गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल, एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, NS तार, RO फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी,
0: फोन नम्बर 063441502, मोबाइल 9856405002 र 9860651401।
14: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
15: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
14: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
15: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
16: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
14: मोबाइल 9856309888 र 9856555988।
17: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
18: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
17: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
18: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
17: मोबाइल 9815564696।
19: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
21: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँट्यो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: नौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460 86005।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
2: आहा, कति राम्रो हो बालिनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-696।

0: रेडियो आदि खुला 105.4
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सदकदेखि सदनसम्म आलोचना चर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुन्यो कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान, सार्वभौम सत्ता, जनतन्त्र, सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भ्रामक, गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडक सम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रव वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचन्दले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्छु। माननीय सदस्य लेखजन थापा, माननीय सदस्य पुकार बम, माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता पुपरिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु।
10: माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार गर्नुहोस्।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। र यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलि कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्चनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले त्यसलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ।
0: बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
11: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्नै छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामे, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शंखुवा सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
18: अलिकति पानी पर्न साथ बिजुली काट्ने गरिएको भन्दै स्थानीय वासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातीको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जयपृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
19: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई औँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्नै छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
18: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
20: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे, लेखपढ गर्न पनि धेरै समस्या हुन्छ। कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ। विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
18: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्।
21: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
18: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
22: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन। खासै हावाहुरीको कारण चाहिँ बढी चाहिँ लाइन चाहिँ अवरुद्ध हुन्छ। अहिले रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइनको धेरै ठाउँमा चाहिँ अवरुद्ध हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको
18: जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
22: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन। खासै हावाहुरी

0: उपलब्ध छन् नै बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
2: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन त, अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
1: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाश सन्ले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
2: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सृजना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
8: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो,
2: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि, समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
8: अहिले त्यो देखिन्छ,
2: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
8: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौं गरौं जस्तो चाहिँ
2: होइन। यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ।
8: अब पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना छुट्टा छुट्टी कितामा

0: उभिने देखिने खालको हुन्थ्यो. अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न?
1: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ. होइन, जस्तै मैले चाहिँ नि म दलित कम्युनिटीबाट चाहिँ नि हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ छलफल गर्न खोज्छु. अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
0: दलित समुदायबाट.
1: होइन, अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ.
0: होइन,
1: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला. होइन, अब हामीलाई पनि कतिपय होला, तर पनि जाने थियो. मैले के भन्न खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ. होइन, तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन. जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको, होइन, अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ. उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो चाहिँ वास्तवमा राम्रो छ. होइन, त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई चाहिँ साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ. तर चाहिँ अब यो तिमीहरू पुराना आऊ, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले चाहिँ केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने जस्तै गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त. होइन, यो त बटन दबाएर हुने कुरा त छैन. होइन, यो त संरचनाले यस्तरी बाँधेको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो.
0: भत्काउन पाइएन भनेर अदालतमा मुद्दा पनि
1: पर्यो. होइन, अनि त्यसले गर्दाखेरि मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु.
0: तपाईँको अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला. यो जुन खालको एउटा सरकारले कदम चाले नि, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
1: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ. होइन, अनि त्यस पछाडि चाहिँ अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने अधिकांश जाने ऐलानीमा छन्, अनि ती ऐलानी गरीबले जाने ओगटेर बसेका छन्, दलित
0: अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
1: किनभने जाने
0: कस्तो अवस्थामा
1: यसो गर्न सक्थ्यो. होइन, मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेको थियो, होइन,
0: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
1: त्यो एउटै कुरा थिएन. 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनाएको थिए सरकारको गरे घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि. उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको चाहिने महानगरपालिका होइन एउटा चाहिने भक्तपुरको चाहिने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिने त्यो आयोगसँग सम्झौता गरेका थियो. त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि. होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन. त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो. उहाँले त्यही बेलामा चाहिँ सक्कली र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ.
0: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनैतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो.
1: होइन, सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि, उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि.
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ. पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ। सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: बस ना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439399
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
3: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0363441 मोबाइल 9841898870
3: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
2: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861668251।
3: भिरकोट नगरपालिकाको अनुरोध: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बाल बालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनु हुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: हाँजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्दामा कहीँ पनि।
3: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राथमिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन,
1: प्राथमिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू:
1: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
1: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
1: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
1: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण AZ 7 गतेदेखि,
1: कक्षा सञ्चालन AZ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
1: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9869 27 847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
2: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
4: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
5: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठूलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
3: घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक

0: र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौं। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देशबीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन। र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढ़ायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
2: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्छन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
3: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगत्तै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इण्डियन पुलिस आएर पनि रोक्ने भयो।
3: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत पीआर राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोशन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
5: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
3: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतले सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: त्यो जग्गा 22 सालमा महेन्द्र राणाले भूभूषण

0: राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
1: सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
2: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
3: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन र जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठूलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन, राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठूलो झन्झनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
4: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठूलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
3: कम पानी पर्नु राम्रो होइन, तर झनझन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
4: कृषिमा पर्छ।
3: एग्रिकल्चर सेक्टर सबै जान्छ, जल विद्युतको क्षेत्रहरू पनि सबै सबै जान्छ पानी कम पर्दिने बित्तिकै।
4: अनि यो जुन एल निन्यो भनेको छ, यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
3: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
4: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
3: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ दिन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
2: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कैयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
5: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढ़ी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसंचार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। अघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई
6: समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: पहले हम लोग दस बजे
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

सुत्की र सुरक्षित विवाह यो खुन्नुली.com मा तपाईलाई हार्दिक स्वागत छ। हामी रेडियो अडिक स्टुडियो कमेडी हाइट नारायणसर मार्ग बानेश्वरबाट बोलिरहेका छौँ। खुन्नुली.com को आजको श्रृंखला तपाईलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.areadio.com अनि केही दिनदेखि हामीले खुल्लु.comलाई पहिला हाम्रो साउन्ड क्लाउडमा थियो खुल्लु.com, अहिले चाहिँ युट्युबमा पनि यसलाई पोस्ट गर्न थालेका छौँ। हाम्रो पात्रो मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न सक्नुहुन्छ भने युट्युबमा चाहिँ चन्दन यो के खुल्लुली दुईटा युट्युब च्यानल छ क्या, यसको दुईटा खोल्या, एउटा रेडियो अडियोमा एउटा खुल्लुलीमा। अरे बार क्या बात है, तपाईँ जतापट्टि भए पनि तपाईँले युट्युब च्यानलमा खुल्लु.com सुन्दै गर्दा आजभोलि रेडियोको अडियोलाई सुन्ने विभिन्न माध्यमहरू छन्, सुन्दै गर्दा तपाईँको मनमा जिज्ञासा खुल्लुली प्रश्नहरू आयो भने हामीलाई तपाईँले प्रतिक्रिया पठाउन सक्नुहुन्छ। एकजना साथीले फेसबुकमा पठाउनु भएको छ, फेसबुकमा उहाँको नाम सकेसम्म गोप्य नै राख्नु पर्ला कि, उहाँको जिज्ञासा चाहिँ हेरिहाल्छु। उहाँले बुटौलबाट लेखि पठाउनु भएको फेसबुकमा, हामी facebook.com/खुल्लुली facebook.com/खुल्लुली हाम्रो पेज हो, लाइक गर्नु अनि त्यसपछि गएर जिज्ञासाहरू पठाउनु। म बुटौल रूपन्देहीबाट आफ्नो समस्या लेख्दैछु। म अहिले 19-20 वर्षको भएँ, म अविवाहित केटा हुँ। लास्ट टाइम फागुनको 25 गते आफ्नो पार्टनरसँग सम्भोग गरेको थिएँ, त्यो पनि विदाउट कन्डम। त्यसपछि म लगातार जस्तै हस्तमैथुन गर्दै सन्तुष्टि लिइरहेको थिएँ। विगत एक हप्तादेखि पिसाब गर्दा मेरो मूत्र नलीमा एकदमै दुखाइ भइरहेको छ र पछि हेर्दा मेरो लिङ्गको टुप्पोमा पहेँलो कलरको बाक्लो बाक्लो तरल पदार्थ निस्केर बसिरहेको देखे। यो प्रक्रिया लगातार दोहोरिरहेको छ। लिङ्गलाई मैले हल्का निचोरे जस्तै गर्दा धेरै पहेँलो तरल पदार्थ निस्कन्छ। अरू बेला मूत्र नली हल्का असहज मात्र भएको छ भने पिसाब गर्दा एकदमै पीड़ा हुन्छ। यो कुरा रेडियोमा पनि प्रसारण हुन्छ भने सुनेको थिएँ, त्यसैले नाम गोप्य राखिदिनु होला। मलाई सक्दो छिटो अनि यो च्याट मार्फत नै आवश्यक सल्लाह र सुझाव दिनुहोला भनेर भन्नुभएको छ। नाम तपाईँको हामीले भनेनौ, तपाईँले बुटौलबाट हामीलाई मेसेज पठाउनु भएको हो। डे वानदेखि नै हामीले भन्ने गरेको किशोरावस्थाको प्रवेश सँगसँगै, किशोरावस्था युवावस्थाको प्रवेश सँगसँगै हरेक युवा किशोर किशोरी अथवा युवा र युवतीलाई यौन व्यवहारमा संलग्न हुनु मन लाग्छ। यो स्वाभाविक प्रक्रिया हो। यौन सम्पर्क गर्न मन लाग्छ, विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ होइन, तर हामीले यही बेला हो संयमता अप्नाउनु पर्ने। 19-20 वर्षको उमेरमा तपाईँलाई असाध्यै यौन सम्पर्क गर्न मन लाग्यो, तपाईँले आफ्नो पार्टनरसित कोही पार्टनरसँग यौन व्यवहार गर्नुभयो, गलत गर्नुभयो भन्ने कुरामा हामी भन्दैनौँ, यो तपाईँको नितान्त निजी कुरा भयो, तर यसबाट आउने परिणाम पनि तपाईँले भन्दा अरूले भोग्नु, तपाईँले नै भोग्नुपर्ने छ। त्यसकारणले यो यौन व्यवहार चाहिँ सुरक्षित हुनुपर्छ, मर्यादित हुनुपर्छ, आनन्दित हुनुपर्छ भनेको चाहिँ तपाईँले त्यति नै बेला कन्डमको सही प्रयोग गरे, सबभन्दा पहिला चाहिँ 19-20 वर्षको उमेर चाहिँ यौन सम्पर्कको लागि इन्भल्भ हुने सम्बन्ध उमेर हो कि होइन, यौन चाहना हुने उमेर हो तर यौन व्यवहारमै संलग्न हुने उमेर हो कि होइन है। तपाईँले यो बेलामा पढ्नु पर्ने थियो कि, स्कूल कलेजको होमवर्क सक्नु पर्ने थियो कि, सिपहरू सिक्नु पर्ने थियो कि, कुनै तालिमहरू लिनु पर्ने थियो कि, कुनै यो फेरि नरचनात्मक काम पनि भन्न खोजे होइन, तपाईँले जानी ओह्रालोमा ओभर स्पिडमा गाडी चलाउनु भएको हो कि, तपाईँ अहिले उमेरमा हुर्किँदै गर्नुभएको साथीहरूलाई यौन चाहनालाई स्वीकार गरिदिनुहोस्। प्रचण्ड चैत वैशाखको प्रचण्ड गर्मीमा छाता ओढिन्छ नि शीतलताको लागि, पानी खाइन्छ नि उसको लागि, के अरे पानी खाइन्छ, अलिकति अलिक गर्मी पनि एक बोतल कोक दिन्छ साउजी भन्छ, कोकले तिर्खै मेरी त होइन, शीतलतै दिन त होइन तर फिलिङ्स हुन्छ, बरफ खाइन्छ,
भने जस्तो तपाईँलाई यौन चाहना भएको बेलामा विकल्पहरू थियो कि हस्तमैत्री गर्न सक्नुहुन्थ्यो कि अथवा यौन चाहनामा आउनु बित्तिकै तपाईँले अरू कुराहरू आफूलाई सृजनात्मक काममा लगाउन सक्नुहुन्थ्यो कि जब तपाईँलाई एकदम तनाव हुन्छ तनाव भएको बेलामा तपाईँ तनाव सोचेर बस्ने कि त्यो दिमागलाई तनाव सोचिरहेको दिमागलाई नराम्रो कुरा सोचिरहेको दिमागलाई सकारात्मक काममा लगाउने सिम्पल छ एकदम के गर्ने यो गरे नि हुन्न त्यो गरे नि हुन्न त्यो गरे नि त्यो हुन्न त्यो गरे नि हुन्न भने कोठा सफा गरिदिनु न भाँडा मारिदिनु न गाउँ घरतिर हुन्छ नि ए कुटेर कोदा ल्याएर खेत जोतिदिनु न केही चाहिँ गर्नुहोस् केही चाहिँ गर्नुहोस् भने जस्तै तपाईँलाई एकदम 19-20 वर्षको उमेरमा एकदमै धेरै यौन चाहना भयो यौन सम्पर्क गर्नु मन लाग्यो यो अहिले मैले विवाह अगाडिको यौन सम्पर्क लुकी छिपी गर्नुपर्छ डर त्रासमा गर्नुपर्छ कतै कसैले देख्ला कि भनेर गर्नुपर्छ यो चाहिँ जोखिममुक्त हुन्छ है भनेर सोच्नु भयो भने एउटा कुरा र इन्भल्भ भइहाल्नु भयो भने तपाईँले एउटा ब्लन्डर के गर्नु भने कन्डमको सही प्रयोग नगरिकन यौन सम्पर्क गर्नुभयो तपाईँले यौन पार्टनर त भन्नुभएको छ उहाँ यौन पार्टनर तपाईँ जस्तै अरू पनि मल्टिपल सेक्स पार्टनर उहाँहरूको छन् भने त्यसले पनि तपाईँलाई यौन रोगको सिम्टम्स देखाएको हुनसक्छ तर झट्ट हेर्दाखेरि चाहिँ यति भनिसकेपछि झट्ट हेर्दाखेरि चाहिँ तपाईँ आत्तिनु भयो डरमा हुन्छ त्रासमा हुन्छ आजभन्दा झन्नै झन्नै 16-17 वर्ष अगाडि एकजना साथीले यस्तै प्रकारको मेसेज पठाउनु भएको थियो हामीलाई पाल्पाको साथी काठमाडौँमा आउनुभयो बाटो जाम भयो अनि बस पार्क आइपुग्दाखेरि ढिलो भयो गेस्ट हाउसमा बस्नुभयो गेस्ट हाउसको साहुले भन्नुहोस् साहु यसो केटी पाइँदैन कोही भनेर भन्नुहोस् कोही दिनुभयो अनि कसैसँग उहाँको यौन सम्पर्क भयो अनि उहाँ अनि एकबारको जिन्दगीमा महिलाले केसर भन्दै यौन सम्पर्क गर्दै हुनुहुन्थ्यो अरे अनि पछि उहाँले चाहिँ के सोच्नु भने मलाई कन्डम के अरे मलाई एचआइभी भयो भने त डरमा त्रासमा आउनुभयो एचआइभी भएको थिएन यद्यपि तपाईँलाई एकदमै शङ्का लाग्छ डर लाग्छ डर लागिरहेको छ होइन यो समस्या नै हो भन्ने कुरा फिल गरिरहनु भएको छ भने एकपटक बुटौलमा हुनुहुन्छ तपाईँको घर नजिकै स्वास्थ्य संस्थाहरू छन् आजभोलि धेरै स्वास्थ्य संस्थाहरू चाहिँ युथ फ्रेन्डली छन् युवा मैत्रीपूर्ण व्यवहारमा तपाईँले उपचारहरू पाउनुहुन्छ चिकित्सकसँग नडराइकन नलजाइकन होइन नआत्तिकन आफूलाई भएका कुराहरू भन्नुभयो भने डराउनु भएन भने त्यो 5-15 मिनटको काउन्सिलिङमा तपाईँलाई ढुक्क हुन्छ कि यो भएको रहेछ अथवा केही भएको रहेछ अथवा केही भएको रहेछ भन्ने कुरा चाहिँ ढुक्क हुन्छ र आइन्दा दिनमा आउँदा दिनमा बुटौलको साथी जस्तै अरू साथीहरू पनि पियर प्रेसरमा साथीभाइको सङ्गतमा साथीभाइको प्रेसरमा कहीँ कतै जोखिमपूर्ण यौन व्यवहारमा लागु पदार्थको प्रयोगकर्तामा होइन अनि यो झै झगडामा कहीँ कतै इन्भल्भ हुँदै हुन्छ भने यो चाहिँ मेरो फ्युचरका लागि अलिक कति राम्रो काम गर्छ साथीभाइसँग एक क्वार्टर रक्सी खाएर दुई किलो गाजा खाएर झगडा गर्दाखेरि तपाईँको भविष्य के हुन्छ साथीभाइले भने 19-20 वर्ष उमेरसम्म तैँले अझ यौन सम्पर्क गराएछन् फलानुसार जाऊ न भने यौन सम्पर्क गर्दैमा के हुन्छ त्यसबाट आउने जोखिमहरू के हुन् त्यसबाट आउने परिणामहरू के हुन् भन्ने कुरा सोचेर विचार गरेर निर्णय गर्नुहोस् अप्ठ्यारो पर्दा त्यसको अप्ठ्यारो त्यसको अप्ठ्यारो तपाईँले नै सहने हो अलि सहँदैन भोग्ने तपाईँले नै हो गाह्रो हुने तपाईँलाई नै हो भविष्य नबिगार्नुहोस् र साथीभाइले दिएका सबै सल्लाहहरू सही हुन्छन् मर्यादित हुन्छन् भन्ने पनि छैन असल साथी तपाईँ भनौँ न गाँजा खानु चुरोड खानु रक्सी खानु नपढ्नु सिप नसिक्नु लफाङ्गो भएर हिँड्नु उद्देश्यहीन भएर हिँड्नु भनेको चाहिँ फ्युचरलाई बिगार्नु हो रेडियो हटेको स्टुडियो कमेडी हाई कार्डेश्वर मार्ग मानेश्वरबाट बोल्दैछौँ चन्दन रविन्द्र म दिपेन्द्र स्टुडियोमा हाम्रो वाट्सएप नम्बर 9890108610 अनि रातको बेलामा खुल्लु लड्कम आउँछ अनि वाट्सएप नम्बर भन्ने बित्तिकै बुटुङटुङ फोन आउँछ अनि स्टुडियोमा बोलिरहेको बेलामा डिस्टर्ब हुन्छ अनि जिस्किनका लागि मजाक कुरा गर्नको लागि दिपेन्द्र भनेर कुराकानी गर्नको लागि चाहिँ यो वाट्सएप नम्बर दिएको होइन तपाईँलाई अडियो पठाउनुहोस् कुराकानी गरौँला 9890108610 आफ्ना खुल्लुलीहरू लेखी पठाइदिनुहोस् त
तपाईँको इमर्जेन्सी खुल्लो लेयर छन् हामी रेस्क्यु गर्न सक्छौँ कि भन्ने हिसाबले हो छलफल गर्न सकिन्छ। इन्ट्राक्सनको लागि तपाईँ र हामीलाई जोड्न खोजेको हो। अनि केही साथीहरूको फोन यति आउँछ कि अनि त्यो चाहिँ जिस्किनका लागि रमाइलो गर्नका लागि चाहिँ फोन चाहिँ होइन। अनि फेसबुक पेज त हामीले भनि नै हालौँ, facebook.com/खुलबुली यो हाम्रो खुल्लु .com को आधिकारिक फेसबुक पेज हो। झ्याल ढोकाको चुको लगाउनुहोस्, छेउमा पानी ल्याउनुहोस्, सकारात्मक सोच राख्नुहोस्। अनि मनलाई मनमा नराम्रो कुराहरू चाहिँ आउन नदिनुहोस्, मनमा निराशाका कुराहरू आउन नदिनुहोस्। हतोत्साह हुने कुरा आफू तपाईँलाई कमजोर बनाउने कुनै तत्त्वहरूले तपाईँलाई तपाईँको मनको छेउमा आइरहेको छ नाइजा नाइजा भनेर आउनै नदिनुहोस्, भित्र पस्नै नदिनुहोस्, छिमै नदिनुहोस्। अनि आफूलाई नियन्त्रणमुखी भन्दाखेरि पनि एकदम सक्रिय जीवन चाहिँ जिउनुहोस्। र अहिले तपाईँले आज दिनभरिमा के गर्नुभएको छ सोच्नुहोस् त, आज दिनभरिमा तपाईँको कामले कसैको जीवनमा अलिकति प्रभाव पार्यो, कसैको जीवनमा खुसियाली छायो, तपाईँको आफ्नै जीवनमा खुसियाली छायो कि कसैले तपाईँले नराम्रो वचन गर्नुभयो, कसैको बारेमा नराम्रो भाव सोच्नुभयो कि, पखलासन भन्नुभयो कि, रिसाउनु भयो कि, होइन त्यो रिसाउँदाखेरि तपाईँलाई चाहिँ अहिले कस्तो फिल भयो, त्यो रिसाउनु राम्रो कुरा थियो या नराम्रो कुरा थियो, राम्रो कुरा थियो या नराम्रो कुरा थियो, कतै ढाँट्नु भयो कि छल्नु भयो कि। त्यो ढाँट्नु र छल्नु मलाई चाहिँ कस्तो लाग्छ नि बुढी मरी भन्दाखेरि काल पल्कियो, जब तपाईँले एउटा कुरा ढाँट्न थाल्नुभयो, एउटा कुरा लुकाउन थाल्नुभयो, एउटा कुरा बेइमानी गर्न थाल्नुभयो भने अनि त्यो बेइमानीको पत्र चाहिँ त्यो बढ्दै जान्छ। एउटा ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, अर्को ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, ढाँट्दा ढाँट्दा ढाँट्दा ढाँदा तपाईँको हेबिचुअल हुनसक्छ, त्यो तपाईँको बानी हुनसक्छ। ढाँट्ने बानी अनि ले तपाईँलाई कालान्तरमा लगेर कमजोर बनाउँछ बनाउँछ। त्यसैले इमान्दारिता भन्ने कुरालाई चाहिँ सधैँ पछ्याइराख्नुहोस्। दुःख पर्ला, अप्ठ्यारो पर्ला, इमान्दार भन्दाखेरि तपाईँलाई कहिले काहीँ कोही मान्छेले डोमिनेट गर्ला, कमजोर बनाउला, त्यो पनि छैन भन्ने कुरा, तर इमान्दारिताको त्यो रेलको लिक चाहिँ छोड्नु भएन क्या। लिक छोडियो भने तपाईँ पढ्ने विद्यार्थी हो भने पढाइमा निरन्तरता दिनुहोस्, तपाईँ काठमिस्त्री वा साथी हो भने काठमिस्त्रीमा एकदम इमान्दार बन्नुहोस्, तपाईँ कलाकार हो भने कलाकारप्रति एकदम इमान्दार बन्नुहोस्। आफ्नो पेसा आफ्नो कर्म चाहिँ इमान्दार बन्नुहोस्। सबका दिन आएगा, एक किसिम पछि आउनेछौ खुल्लु .com को साथमा रहनुहोला।

0: भरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम
1: वेलकम टु द मुभी वर्ल्ड टु लर्न फिल्म मेकिङ Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
2: action,
1: acting, cinematography, sound and editing.
3: Samparka number 01-4498-188.
1: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
3: Everest Film Academy. Naya Baneswar Min Bhavan.
4: देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.edrio.com काठमाडौँ आसपासमा एफएम 106.3 रेडियो अडियो अनि हाम्रो पात्र मोबाइल एपमा सँगसँगै युट्युबमा खुल्लुली डट कम भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 छ हो चन्दन खुल्लुली डट कम भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 भनेर छ कि दुइटै हो दुइटै छ युट्युब च्यानलमा पनि अडियो सुन्न सकिन्छ आज अलिकति फरक प्रसंग म तपाईँलाई सोच्दैछु लाखौंको संख्यामा विद्यार्थी साथीहरू एसएलसीको तयारी गर्दै हुनुहुन्छ होला हाम्रो बालक एसएलसी अहिले भन्न आउँदैन कि एसईई होइन अहिलेको चाहिँ अहिलेको एसईई तयारी गर्दै हुनुहुन्छ होला अनि के पढ्दै हुनुहुन्छ किन पढ्दै हुनुहुन्छ कसरी पढ्दै हुनुहुन्छ अनि पढ्ने तरिका बारेमा थोरै भन्छ है त म सबभन्दा पहिला चाहिँ तपाईँले किन पढ्दै हुनुहुन्छ भन्ने कुराको क्लियर गर्नु त्यो बुवा आमाका लागि पढिदिनु हुन्छ आफ्नो लागि पढिदिनु हुन्छ साथीभाइका लागि पढिदिनु हुन्छ केही गर्न पढिदिनु हुन्छ केही बन्न पढ्दै हुन्छ किन चाहिँ पढेको पढ्न लाग्यो भन्ने कुरा चाहिँ क्लियर भन्दैन नभएदेखि यो दिपेन्द्रको सिद्धान्त हो है मैले भनेको कुरा नै हुनुपर्छ भने मलाई फेरि त्यसमा त्यो भ्रम नै नपर्नु मलाई त आफ्नै हातमा डाडु पनि हो भन्दाखेरि होइन आफैले आफ्नै रेडियोमा आफ्नै प्रोग्राममा पनि भन्न बोल्न पाइयो भने त के होइन बोल्न त पाइन्छ नि त के कसो चन्दन मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामीकोमा एकजना भिजुअल एडिटर साथी हुनुहुन्थ्यो कि अमन मानन्दर अहिले सायद उहाँले टेक पार्नामा काम गर्नुहुन्छ उहाँ रेडियो अडियोमा लगभग कति 70 सालतिर जोइन गरेर हुनुपर्छ 70 सालभन्दा पछि हो 70, 72, 73, 74 होला अहिले जोइन गरे अनि जोइन गर्नुभएको थियो उहाँ चाहिँ एउटा कुनै टेलिभिजनमा काम गर्नुहुन्थ्यो त्यो बेलामा रेडियोहरूमा बेसिक स्यालेरी नै हाम्रो 19,500 थियो उहाँ चाहिँ टेलिभिजनमा काम गर्नुहुँदो रहेछ उहाँ 9,500 रुपियाँ रहेछ अब कति चाहिन्छ भनेको 10,000 रुपियाँ भइपुग्छ भन्नुभयो त्यसो गर्नुहुन्न भने एउटा एक्स एमाउन्ट उहाँले काम गर्नुभयो अनि काम गर्दै जानुभयो लगभग लगभग खास त्यो बेलामा हाम्रो अडियो भिजुअलको काम त्यति धेरै थिएन तर उहाँको क्षमता देखेर उहाँको प्रतिभा देखेर हामी कन्टिन्यू गर्दै गयौँ गर्दै गयौँ जति बेला चाहिने पनि त्यति बेला उहाँ चाहिँ फेरि अर्को अफिस जोइन गर्नुभयो अनि उहाँले दुईटा जति अफिस जोइन गरिसकेपछि मलाई एउटा कुनै नेपालको अहिले कमर्सियल ब्याङ्कमा एउटा ब्याङ्कबाट फोन आयो यी दिन त्यहाँ मेरो दाइ हुनुहुन्थ्यो दिपेन्द्र तिमीसँग कोही एउटा भिजुअल अडियो भिजुअलमा राम्रो नलेज भएको कोही स्किल भएको मान्छे छ भनेर भन्नुभयो छ दाइ भने अनि मैले त्यही अमनजीलाई सम्झेँ अनि कति छ दाइ तल भनेको 2.5 लाख रुपियाँ छ भनेर भन्नुभयो है म क्या दङ्ग परे होला मसँग छोडेर गएको एउटा भाइलाई म भनिदिन्छु भनेर मैले यो किन पढ्नेसँग कुराकानी जोड्न खोजेको हो अनि त्यसपछि मैले अमन तपाईँको सिबी पठाइदिनु तपाईँको यस्तो यस्तो छ एउटा ब्याङ्कमा एकदम सियो भनौँ टप लेभलमा काम गर्नुपर्ने भनेर भने मैले उहाँको ब्याचलर क्लियर रहन्छ ब्याङ्क पब्लिक लिमिटेड भएको हुनाले त्यो ब्याचलर कम्ती पनि ब्याचलर पढेको चाहिँदैछ त्यति बेला अब उहाँलाई पढाइको महत्व भयो जुन विषयमा भयो नि ब्याचलर भएको भए हुने त्यति बेला उहाँलाई पढाइको मतलब भयो तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि होइन तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि तपाईँ कति कक्षा पढ्नुभएको छ भने कसैलाई सोध्दैन, सुगम पोखरेलले कति कति कोर्सको कति कुन कुन विषय पढ्नुभएको भने कसैलाई सोध्दैन, धीरज राई भलै काठमाडौँ महानगरपालिकामा पढ्नु काम गर्नुहुन्छ, कलेजहरू ट्युसन सेन्टर कलेजहरू पढाउनुहुन्छ, उहाँ आफै गाएको त गायकीमा उहाँलाई कसैले पनि प्रश्न सोध्याउँदैन। मैले अहिले साथीहरूलाई भन्न खोजेको चाहिँ तपाईँसँग कुनै भिन्न किसिमको स्किल छ भने त्यो स्किललाई राम्रो बनाउने कुरा गर्नु है। तपाईँलाई स्कुलको कलेजको सर्टिफिकेटले मात्रै धेरै कुरा दिँदैन, त्यो दुःख मात्र हुन्छ, टाइम किल मात्रै हुन्छ। यो एउटा प्रसङ्ग भयो। अर्को प्रसङ्ग चाहिँ कसरी पढ्ने भन्ने कुरामा चाहिँ, अनि के पढ्ने भन्ने कुरामा, कसरी पढ्ने र के पढ्ने भन्ने कुरामा सामान्यतया धेरै अधिकांश विद्यार्थीहरूलाई पढ्ने कुरा चाहिँ अरूका लागि पढिदिएको जस्तो। मेरो छोरी 10 वर्षको छ अनि उसले अस्ति भन्दै थियो म कहिले चाहिँ 35 इयर्स क्रस गर्छु होला भने, किन किन साना भने, त्यति बेलासम्म मैले धेरै पढ्नु पर्दैन अहिलेको जस्तो भने क्या उसले। पढ्ने कुरामा चाहिँ इन्टरटेन भन्दाखेरि पनि पढ्ने कुरा चाहिँ कहीँ वर्णनको फिल गरिराख्नु भएको छ कि यो के पढ्ने भन्ने कुरा, पढ्ने कुरामा त्यस्तो होइन होला, यसलाई एउटा स्किल सिकेको कुरामा लिनु पर्ला। अनि जस्तो तपाईँले यस एक्जामहरू आइरहेछ आउँदैछ तयारी गर्नु छ क्लास तयार गर्दैछ अनि गाह्रो विषय भनेर नहातिनु, सजिलो विषयबाट पढ्न थाल्नुहोस्। सजिलो विषय र तपाईँलाई रमाइलो लाग्ने विषयबाट तपाईँले पढ्न थाल्नु भने बिस्तारै तपाईँलाई पढ्नमा पढौँ लाग्छ, तपाईँ पढ्ने तपाईँको प्र्याक्टिस बन्छ। तर तपाईँले कस्तो मलाई साइन्स यति गाह्रो लाग्छ भनेर त्यो पढ्न जाने बेलामा नै पढ्ने बेलामा नै मुडमा नै पहिल्यै साइन्सलाई आफ्नो दिमागमा ल्याइदिनु भयो नि तपाईँलाई साइन्स निकाल्नुहुन्छ यो आइहाल्छ, एकछिनमा आइहाल्छ, तपाईँलाई एकछिनमा आइ नै हाल्छ, तपाईँ पढ्नै सक्नुहुन्न अथवा पढ्नको कुरामा चाहिँ मन जाँदैन। अनि त्यसले गर्दाखेरि चाहिँ यो के पढ्ने कसरी पढ्ने भन्ने कुरा चाहिँ सजिलो टपिकबाट सजिलो च्याप्टरबाट पढ्दै जाने, अनि के पढ्ने भन्ने कुरामा पनि आफूलाई कम्फर्टेबल भएको अझ आजभोलिको समयमा चाहिँ आजभोलि जे कुरा चलिरहेको छ, जस्तो प्लस टू पनि अब इक्जाम यो बेलामा चल्छ, एसएको पनि यो बेलामा इक्जाम चल्छ, तपाईँले अहिले जे चलन चल्तीमा पढाइ भइरहेको छ त्योभन्दा अपकमिङ अब आउने विषय चाहिँ के हो त, अबको 5 वर्षपछिको स्कोप चाहिँ के हुनसक्छ होला भन्ने हिसाबले विषय छनौट गरेर पढ्न सकियो भने चाहिँ यो पढ्ने कुरालाई असाध्यै धेरै महत्व सजिलो बनाउँछ। र अहिले एसईकै तयारीमा रहनुभएको साथीहरूलाई चाहिँ जस्तो ग्रुपमा पढ्दा रमाइलो हुन्छ कि लेखेर पढ्ने बानी हुन्छ कि, अनि पढ्ने भनेर एकरो पढिराख्ने टिभी हेर्छ कति चकचक गरेको फेरि फुटबल हेर्न गयो कति क्रिकेट खेलेको भनेर बुवा आमाले त्यस्तो भन्नुहुन्छ भने पनि ब्रेक गर्दै थोरै पढ्दै थोरै बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै गरेर त्यो त्यसरी पनि तपाईँले हामीले पढाइलाई कन्टिन्युटी गर्न सक्छौँ, पढाइलाई निरन्तरता दिन सकिन्छ। एकरो पढ्दाखेरि पढेका सबै कुरा दिमागमा मस्तिष्कमा नघुस्न सक्छन्, त्यही भएर पढ्ने कुरालाई पनि तपाईँले व्यवस्थित बनाउनु, थोरै पढ्नु तर बुझेर पढ्नु। रेडियो अडिको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ। स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, चन्दन पनि सँगै हुनुहुन्छ। आजको खुल्लु डटकमको श्रृङ्खला तपाईँलाई मन परेर भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। यसरी तयार गर्दै गरेका विद्यार्थीहरूका लागि पढ्ने वातावरण घरभित्र दिउँ र काहीँ न काहीँ व्यक्ति परिवार र समाजमा खुसी कमजोर हुँदै गएको छ, उत्साह कमजोर हुँदै गएको छ, उमङ्गले ठाउँ छोड्दै गएको छ। तर हामी रङ्गीन पर्व फागुको नजिक आइपुगेका छौँ, जीवनका रङ्गहरूलाई, जीवनका दुःखहरूलाई दुःखहरू त सबैको जीवनमा छ, दुःख त सबैको जीवनमा हुन्छ, यसको मतलब सुख पनि सबैको जीवनमा हुन्छ। तपाईँलाई थाहा छ हिजो तपाईँको घरतिरको मौसम कस्तो थियो मलाई थाहा छैन, तर काठमाडौँको मौसम चाहिँ धुम्म थियो, सिम सिम सिम सिम सिम सिम पानी पर्यो। व्यक्तिगत रूपमा त्यो मौसम मलाई असाध्यै अनइजी अनकम्फर्टेबल फिल हुन्छ। र 2064 साल फागुन 30 गते यस्तै मौसममा मेरो दाईको हेलिक्रासमा डेथ भएको थियो, र मलाई हरेक धुम्म दिनहरूमा सिम सिम पानी परेको दिनमा अँधेरो दिनमा चाहिँ त्यो नमाज लागेको क्षणहरू सम्झिन्छु। तर हिजो धुम्म आज उग्रिएको छ काठमाडौँ, अब मौसम चाहिँ परिवर्तन भयो है, हामी एउटा बिन्दुबाट अर्को बिन्दुमा गयौँ है भन्ने सायद सिम्बोल पनि थियो होला। त्यसैले हरेक अप्ठ्यारा र असजिलाहरूपछि अवसर आउँछ, त्यसलाई धैर्य गर्नुहोस्, संयमता अप्नाउनुहोस्, एकदमै संयमता अप्नाउनुहोस्, नआत्तिनुहोस्। अहिले मैले झट्ट सम्झेँ, कोभिडको बेलामा धेरैले आफ्नो आफन्तहरू गुमाउनु भयो, त्यो गुमाएका आफन्तहरूमध्ये केही चाहिँ आत्तिएर निसा आफू आफूमै निसासेर आफू आफूले नै मनोबल कमजोर बनाएर धेरैको ज्यान गएको हो जस्तो अनुमान लाग्छ। अब हेल्थको कुरामा धेरै कुरा बोल्न मिलेन, यद्यपि अप्ठ्यारा र चुनौतीहरूसँग व्यवस्थापन गर्दै अगाडि बढेको जिन्दगी नै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ। बीचमा एकदमै म हात्तिएको थिएँ, 6-7 महिना 8 महिना अगाडिपट्टि मलाई एकदमै गाह्रो भएको थियो। अनि मैले एकजनासँग काउन्सिलिङ लिएँ, अनि मैले भन्दै हुनुहुन्थ्यो क्या, तपाईँले आफ्नो सन्ततिका लागि कस्तो कथा कथा के सुन्नुहुन्छ त, जिन्दगी उतार चढाउ सुनाउनु भए पो मजा आउँछ जिन्दगीमा, त्यहाँ आफूले आफूलाई कमजोर बनाउनु है भनेर भन्नुहुन्थ्यो। त्यही भएर खास गरी यो किशोर अवस्थामा अनि अहिलेको यो एकदम प्रेसर छ, अहिले फलानको जति स्कुल ल्याउनु पर्यो, फलानको जति नम्बर ल्याउनु पर्यो, यति नम्बर ल्याइदिने, फलानुमा यति स्कलरसिप पाउँछ, डाक्टर बनिदिनु पर्यो, इन्जिनियर बनिदिनु पर्यो भनेर जुन घरभित्रको प्रेसर छ र खालि किशोर किशोर तनाव छ, त्यो तनावबाट चाहिँ तपाईँ तनावलाई तनाव नलिनु है, यो स्वाभाविक हो, यो चाहिँ भन्न मात्रै खोजेको हो। हामी एकैछिनपछि आउनेछौँ।

0: spiritual relationship. Kundali, generation gap. Ahay no pay hun sa break up. Oh no, tension career ko, confusion education ko. Love, tragedy, attraction.
1: हाम्रो पात्रको प्रस्तुति कुल्लु डटकमको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तलाई पनि सुन्न भनिदिनुहोस् र चर्चा छलफल कुराकानी गरिदिनुहोस् विषयमा। आज बिहान चिसो चिसो थियो, अलिक चाँडो नै बिउजे थिए, यसो बेडमै पल्टेर मोबाइल चलाइरहेको थिएँ एकैछिन, अनि एकैछिन मोबाइल चलाइरहेको थिएँ, गजबको प्रसङ्ग त्यहाँ मैले हेर्न र सुन्न पाएँ। अनि जुन कुरो चाहिँ म यो मेरो होइन, मैले आज सामाजिक सञ्जालमा भेटेको, कहीँ कतै भेटेको यस्तो इन्सपायर स्टोरी तपाईँलाई किन नभन्ने, यस्तो कथालाई तपाईँलाई मोटिभेट गर्छ कि भन्ने हिसाबले मात्रै हो यो नितान्त मेरो एकदमै आइडिया अथवा मैले कल्पना गरेको यो कन्टेन्ट होइन। बढी मनको जहाज होइन बाबा, बढी मनको जहाज अथवा जहाज भनौँ न, जहाज त्यति बेला मात्रै आफूलाई सुरक्षित ठान्छ जब ऊ हवाईजहाज ग्राउन्डमा ल्यान्ड गरेको हुन्छ। जहाज त्यति बेला मात्रै आफूलाई एकदम सुरक्षित ठान्छ ऊ जति बेला हवाईजहाजमा ग्राउन्डेड हुन्छ, होइन त चन्दन? हवाईजहाजमा ट्याक्कै ग्राउन्डेड ट्याक्कै एयरपोर्टमा ल्यान्ड भयो भनेपछि आहा भन्ने हुन्छ। तर हवाईजहाजलाई हामीले ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? हामीले हवाईजहाजलाई ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? उडाइदिएनौ भने के हुन्छ होला? त्यो घाटामा जान्छ, त्यो नोक्सानै हुन्छ, होइन? हवाईजहाजको त्यसले भ्यालु नै क्रिएट गरेन, होइन? होइन, त्यो हवाईजहाज नै भएन नि त। जब उसले उडान भर्छ अनि उसले आफ्नो अस्तित्व पाउँछ क्या, हावासँग ठोकिन्छ, बादलसँग पैठाचोरी गर्दै जो एउटा एउटा ठाउँबाट अर्को ठाउँमा जब गन्तव्यमा पुग्छ, होइन, हवाईजहाज उडेपछि मात्रै हवाईजहाजको मजा हुन्छ, होइन? तपाईँले आफूलाई सुरक्षित ठान्ने हो एकदमै, होइन, थपक्क बस्नु भन्दा तपाईँको जीवन चलामान चलायमान नै हुँदैन नि। आकाशमा जहाज उड्दा जोखिम छ, होइन? आकाशमा के कसो भन्नु त हो नि त, आकाशमा जहाज उड्दाखेरि जोखिम छ, हावा छ, हुन्डरी छ, बादल छ, यहाँबाट त्यो कहाँ गन्तव्यमा पुग्नुपर्छ भन्ने छ। अनि त्यो चलायमान जिन्दगी नै मजाको छ अरे। त्यसैले आफूले आफूलाई एक्टिभ बनाउनुहोस्, आफूले आफ्नो जिन्दगीमा उडान भर्नुहोस्। अनि उडान भर्दाखेरि उडान भर्नुभन्दा अगाडि जस्तै एउटा पाइलटले अथवा एरोनोटिकल इन्जिनियरले होइन हवाईजहाज ठिक छ कि छैन, पाङ्रा ठिक छ कि छैन, गियरबक्स गियर ठिक छ कि छैन, सबै चेक पडताल गर्नुहुन्छ होला। त्यसको लागि तपाईँले आफूलाई पनि, तपाईँ नेपाल नेपालको आर्मीमा अथवा पुलिसमा जाँदै हुनुहुन्छ भने, होइन, तपाईँको शरीर ठिक छ कि छैन, तपाईँ त्यसको लागि काबिल हुनुहुन्छ कि हुनुहुन्न, मजबुत हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ रेडी हुनुहुन्छ कि हुनुहुन्न, तयारी हुनुहुन्छ कि, आफूलाई तयारी बनाउनुहोस्। त्यसो तपाईँले उडान सुरु गर्नुहोस्। ड्राइभर मोटर चालक बन्नका लागि तपाईँ तयारी हुनुहुन्छ कि हुनुहुन्न? लाइसेन्स त पहिला आउनु पर्यो। गाडी चलाउनु भन्दा अगाडि टायरमा हावा छ कि छैन, इन्जिन ओइल छ कि छैन, पानी छ कि छैन, सबै चेकअप गर्नु, त्यसरी उडान भन्नुहोस्, होइन? उडान चाहिँ भन्नुहोस्, उडान भन्न नडराउनुहोस्। तर त्यस्तो उडानमा कुनै आउने केही जोखिमहरू भयो भने अथवा केही अप्ठ्याराहरू ट्रभलेन्स भयो भने त्यसरी नै हातिनुहोस्। सुरक्षित हातिनु भयो भने, होइन, हातिँदाखेरि त्यहाँ जोखिम हुनसक्छ, हातिएन र त्यसलाई व्यवस्थित हिसाबले चाहिँ ल्यान्ड गर्न सक्यो भने, होइन, त्यसलाई व्यवस्थित हिसाबले आफूलाई संयमित बनाउन सक्यो भने त्यो जहाज, जस्तो हामीलाई अस्ति पनि एउटा थाहा छ नि, एउटा इन्जिन जलेको चाहिँ दुबईमा, होइन, काठमाडौँ दुबईमा, होइन, दुबईमा गएर ल्यान्ड गर्यो, भन्ने समाचार पनि आइरहेको थियो नि। त्यही भएर यो उडान भर्नका लागि, अघि बढ्नका लागि आफूले आफूलाई नै नियन्त्रण नगर्नुहोस्। हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली, हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली हो। यो पेजमा तपाईँले आफ्ना जिज्ञासा खुल्लुलीहरू पोस्ट गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले हामीलाई हाम्रो वाट्सएप नम्बर 9801106010 हाम्रो वाट्सएप नम्बर हो। यो वाट्सएप नम्बरमा तपाईँले आफ्ना जिज्ञासा खुल्लुली प्रश्नहरू लेखी पठाउन सक्नुहुन्छ। हाम्रो पात्रमा फिडब्याक दिन सक्नुहुन्छ। खुल्लुलीलाई युट्युबमा खुल्लुली.com युट्युब च्यानलमा अथवा एफ रेडियो अडियो एफएम 106.3 दुइटै युट्युब च्यानलमा तपाईँले खुल्लुली.comलाई सुन्न पनि सक्नुहुन्छ। र अर्को प्रसङ्ग जोड्छु, जहाजको जस्तै यो चाहिँ मेरो आफै सिर्जना हो, यसो कसैको कपिराइट लाग्दैन। अनि कहिले काहीँ मलाई एकदम रिस उठ्छ केही केही कुराले, यही सोध्छु रिसा त मैले कहिले के पाएको छु, कहिले के पाएको छु, अथवा अरूसँग रिसाएर अर्कोलाई हप्काएर अर्कालाई गाली गरेर मैले आफ्नो शरीरबाट किन नेगेटिभ तत्त्वहरू मात्रै नेगेटिभ इनर्जी मात्रै डेभलप गर्ने। अनि यसो पानी, जीवनलाई पानी बनाउन सकिने कस्तो मजा हुने रहेछ क्या। हिजोको पानीले कति किसानहरू खुसी हुनुभयो होला, होइन चन्दन? हिजोको पानी तरतिर के हुन्छ, हिजोको पानी पछि के मकै छर्ने बेला भयो? अब मकै छर्ने बेला भयो, खेत जोत्ने मकै छर्ने, होइन जमिनले पानी पायो, होइन अब त्यो अझ अब यो वसन्त ऋतुमा अझ फुलहरू होइन बेट बिराहरू अझ हरियाली हुन्छन्। जिन्दगीलाई पानी जस्तो बनाउनुहोस्, यो पानी यो हामी धोबी खोलाबाट नजिकै छौँ, काठमाडौँमा बागमतीबाट नजिकै छौँ, अनि कहिलेकाहीँ त्यो पानीले आफ्नो हिँड्ने बाटोलाई मान्छेले मानव बस्तीले पेल्लै पेल्लै पेल्लै ल्याए, कहिलेकाहीँ त्यो पानी यस्तो उग्र रूप ल्याइदिन्छ कि होइन यस्तो उग्र रूप ल्याइदिन्छ कि उनीहरूको घरभित्रै छिर्दिन्छ क्या, उनीहरूको चुलोभित्रै छिर्दिन्छ क्या। पानीलाई हेपेर हुन्छ त्यस्तो भएको त, तर पानी त पानी हो नि त, फेरि सालिन्छ उसले आफ्नो बाटो आफै बनाउँछ, होइन कसैलाई भिजाउँदा पनि उसको जीवन उर्वरशील बनाइदिन्छ क्या। सितीमिती पानीले नोक्सानी गर्दैन, त्यही भएर हामीले हाम्रो दिनचर्यालाई हाम्रो मस्तिष्कलाई चाहिँ पानी जस्तै बनायो भने, सरल बनायो भने, कुल बनायो भने, आगो जस्तो होइन है, आगो हेर्नु त पोल्छ चलाउँछ गाह्रो हुन्छ नि, पोलिन्छ अरू कुरा भन्दा त पानी राम्रो कुरा होला नि। तँलाई आगो पानीले पृथ्वी बनेको छ, हाम्रो ठाउँमा छ, तर आफ्नो मनलाई मस्तिष्कलाई कस्तो बनाउने भन्ने कुरामा चाहिँ जोड्न खोजेको हो। एकै दिन पछि आउनेछौ, सहकर्मी रविन्द्रको केही तयारी छ जस्तो लागिरहेको छ। खुल्लु रकमको साथमा आउनुहोला।

0: पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यास सोलुसन इट्स अ कुल धुली डट कम ग्यास सोलुसन इट्स अ कुल धुली डट कम
1: खुन्दुलकमको आजको श्रृङ्खलामा अब चाहिँ सहकर्मी रविन्द्रको पालो रविन्द्रको जिम्मेवारी छ एउटा नाटकको अंश हामी एउटा दृश्य खुल्लो ढुङ्गामा मिसाउँदैछौ
2: नरु नरु नरु मेरो सानो पुन्टु नलौ बुबा यहाँ छु नि त तरकारी पनि पकाउन नदिने हो आज एक दिन घर बस्दा यस्तो गाह्रो छ अन्तले कसरी हेरे होला लानो बुबु खाएर बोतलको दुध भनेपछि चिनिहाल्ने स्याबास हो स्याबास नरो है अब हस् नरो नरो म तिम्री आमालाई सुप दिएर आउँछु है ल अन्त ए अन्त निदाको तिमी
3: हेर न म त सुक्कै पो भएछु
2: ल यति सुप खाइहाल त अनि अहिले पेट दुख्न कस्तो छ
3: अहिले त अलिक कम छ त्यही भएर आँखा पनि लागेछ छोरो के गर्दैछ
2: अघि रोइरहेको थियो मैले फकाइसके म भएपछि तिमी चिन्ता नगर न ल ल ल यो सुप खाइहाल त
3: हुन्छ
2: मेरो हात मिठो छ है
3: अति मिठो नि फाइभ स्टारको कुकलाई जित्छ उस्तै परे काम पो ढङ्ग पुऱ्याएर गर्ने होइन
2: के गरेन ढङ्ग पुऱ्याएर हेर सहकारीको नम्बर वान एकाउन्टेन्ट हुँ म
3: भर्खर दस महिना पुग्दै गरेको छोरो हुँदा हुँदै गर्भवती भइन म
2: कति त्यही कुरा गरे गल्ती त भइहाल्छ नि त्यही गल्ती हुन्छ भनेर त मान्छेहरूले ओखती बनाएको ओखती खाएर सुरक्षित गर्भपतन गर्यो त
3: धन्न चाँडै थाहा पाइयो भन न
2: हजुर
4: खोइ तयार भयो दाइ
2: ला बर्बाद
3: किन नि
2: भुसुक्कै बिर्सेछु नि ए पखै म आए
4: ल के चाला हो त सूर्य दाई अहिलेसम्म तयार हुनु भएको छैन
2: आज अब गई भएन केटा
4: कहाँ त्यस्तो हुन्छ दाई म त केटी हेर्न जान भन्दै हिँडिसकेँ घर आमालाई नि भन्दै हिँडिसके यहाँ मान्छे अनि
2: अर्को दिन जाउँला नि रघु
4: अब सधैँ फुर्सद हुनु नि दाई मेरो कुरा बुझ्नु नि तपाईँ
2: मेरो कुरा चाहिँ बुझ्न त यहाँ भाउजू बिरामी छ के
4: ए दाई हिजोसम्म केही नभए भाउजूलाई आज एक्कासी कसरी के हुन्छ भने तपाईँलाई जान मन छैन अनि ढाट्दै हुनुहुन्छ होइन मलाई फेरि संसारमा सबभन्दा बढी रिस उठ्ने भने ढाट्ने मान्छेसँगै हो क्या
2: किन ढाट्ने म तेरो भाउजूलाई सन्चो नभएर यहाँ छोरो हेरिरहेको छु
4: दाई प्लिज जसरी नि मिलाउनु न आज म गइनँ भने मेरो केटी त झुन्डेर मर्छ क्या
2: नचाहिया कुरा गर्छ दुई चार दिनपछि जाँदैमा केही हुँदैन यहाँ मिलेन त के गर्ने भन्न
4: जसरी पनि मिलाउनु न दाई
2: ल पर्या केटी हो माग्न जानुपर्ने होइन
4: हजुर
2: अनि के भयो त दुई चार दिन पुर्न सक्दिनँ रे
4: नसकेर त हो नि दाई
2: किन नसक्नु हेर्नु अर्को केटो आउँदैछ र
4: होइन के दाई
2: भगाएर लिएर यो बेकारमा माग्ने जस्तो माग्न गएर के लामो प्रक्रिया पुरा गरिरहनु
4: अब केटी भागेर नआउने भन्छ नि दाई बुझ्नु न मेरो कुरा जसरी पनि आज त जानै पर्छ दाई
2: आज म जान पाउँदिनँ के मिल्दैन पनि मेरो कुरा बुझ्न यार
4: दाई हत्तेरिका बुझ्नु न मेरो कुरा दाई केटी प्रेग्नेन्ट छ क्या दाई
3: के रे
4: केही होइन भाउजू
2: तिमी कतिखेर आयो यहाँ
3: भर्खरै आकी नि के भन्यो यो के कुरा हो
4: नरिसाउनु न भाउजू बुझाउँछु म भित्र हिँड्दैछु
3: भनेपछि तपाईँ त देवर बाबु भित्रै चालु मान्छे पो हुनुहुँदो रहेछ
4: अब चिया खुवाएर बेजत नगर्नु न भाउजू
3: अनि के हो त यो
4: अब उमेरमा भइहाल्छ नि भाउजू तर मैले अब मेरो केटीलाई धोका दिन्छु भनेको होइन क्यारे बिहे गर्छु भनिरहेको छु
2: त्यही त रघु नराम्रो मान्छे त होइन है अब
3: चुप लाग तिमी सब लोग्ने मान्छेहरू उस्तै हो तिमी पनि त्यही ड्याङको मुला हो
2: हत्तेरी अनिता नरिसाउ न मैले त के गरेको छु र
3: के गरेको छौ त्यो त मलाई थाहा छ नि
4: आफूलाई यहाँ टेन्सन भइरहेको बेला तपाईँहरू चुप लाग्नु के दाजु भाउजू, अब काम नै नभए नि केटी मागेर बिहे गर्ने हो,
2: हतार किन गर्नु पर्यो त?
3: हतार नगरेर के गर्ने त? बिहे नै नगरी घरमा छोरा छोरी पाएर बसोस् त केटीले?
4: मलाई त यो कुरा सुन्दा नि भन्न न रिङ्गट्ट लगाएर आइरहेको छ हो दाई। आज आउँछु भनेको थिएँ, आज गइएन भने उसलाई नराम्रो लाग्छ नि दाई।
2: हेर, मैले अस्ति पनि बिहे गर्न हतार नगर भनिरहेको, 20 वर्ष बल्ल हुँदैछस् त, म आज पनि त्यही भन्छु। उसी पनि तेरो जागिर छैन, उमेर हुँदैछ बिहेको लागि, त त्यसै छटपटेको छटपटे गरिरहेछस्।
4: मेरो ठाउँमा बसेर हेर्नु नि दाई, अनि थाहा पाउनुहुन्छ। झन् गाउँको जान्ने बुझ्ने भलाद्मी दाई भनेर भन्दैछु, तपाईँ नै भाउ खोज्नुहुन्छ?
2: भाउ खोजेको होइन, मैले रियल कुरा गरेको। पहिले पढाइसका अनि मेरो सहकारीमा काम लगाइदिउँला अनि गर्ला बिहे।
3: के कुरा गरेको तिमीले? बिहे अघिको त्यस्तो सम्बन्ध छ उनीहरूको, त्यसको के हुन्छ?
2: अब हामीले जे गर्यौं त्यही गर्ने नि।
4: मतलब तपाईँहरूले के गर्नुभयो?
3: है तिमी पनि।
2: अब के भयो त, यसले चाहिँ आफ्नो सब कुरा सुनाइरहेछ भने हामीले किन नसुनाउने? ल सुन, खास अहिले हाम्रो एउटा बच्चा 10 महिनाको मात्र भयो, सोच्दै नसोची अर्को पनि बच्चा बस्यो, अनि गर्भवतन गर्ने औषधि स्वास्थ्य कर्मीले भनेअनुसार खाएन नि ताले, त्यही भएर यिनलाई नछोडेको मैले आज, बुझिस?
4: ओहो, कुरा त्यस्तो भयो। अनि कस्तो छ भाउजू अहिले?
3: ठिकै छ।
2: हेर केटा, बेलैमा स्वास्थ्य कर्मीलाई भेटेर सरसल्लाह लिएर गर्भपतन गर्ने औषधि खायो भने सजिलै गर्भपतन हुने रहेछ, त तेरो केटीलाई माया गरिहाल्छस्। केही महिना वर्ष बितेपछि बिहे गर्दा भइहाल्छ, हतारमा नगर न, के भन्छौ अनि त तिमी?
3: खै, अब म के भन्नु, सल्लाह गर्नुहोस् तपाईँहरू, केटीले पनि मान्न पर्यो, कुराकानी गर्नुहोस् एकपल्ट, यति सब भएपछि मेरो हिसाबले छोड्न चाहिँ हुन्न है?
4: ठिकै छ नि त, एकपल्ट म कुरा गरिहेर्छु, थाहा छैन के कुरा आउँछ उताबाट, अनि तपाईँहरूसँग कुरा गर्छु नि है।
3: भइहाल्छ नि,
2: समाधान हुन्छ के, चिन्तै नगर न।

हाम्रो अडियो ब्याङ्कमा भएको खाताबाट रविन्द्रले एउटा नाटक अहिले खुल्लु डटकममा प्रस्तुत गरिदिनु भयो। खुल्लुली डटकमको साथमा रहनुहोला। अन्त्यमा हामी एउटा किशोर अवस्था लिएर आउँदैछौँ।

0: tragedy attracts them.
1: कसको किशोर अवस्था जोड्दै हुन्छ रविन्द्र रविन्द्रको हातमा छ डाडु पनि अहिले चाहिँ माइक्रोफोन मेरो हातमा भए पनि खुल्लु लटकमको अन्त्यमा किशोर अवस्थाका बारेमा कुराकानी गरिहाल्दै जोड्दैछौ.
2: नमस्कार, म गायिका इन्दिरा जोशी. सानो छँदा चाहिँ म धेरै नै जली थिएँ, तर अलिकति चेन्ज भनेको जुन बेला चाहिँ मलाई यो एडोलेसेन्स भन्छ नि त्यो बेलामा, जुन बेलामा हामी हर्मोनल नै चेन्ज हुन्छ. बेसिकली फिमेलको चाहिँ होइन, युज टु सिङ ड्यान्स उफ्रिँदा स्टेजमा मम ड्याड एकदम खुसी हुने सानै थिए होइन. तर म अलिकति यङ हुँदै जाँदाखेरि मम ड्याडलाई त्यही नै इन्सिक्योरिटी हुँदै गयो, जबकि म मेरो फिलिङ चाहिँ म यसमै लाग्छु, म यही गर्दै जान्छु भन्ने भयो. सानो हुँदा त्यही चिज ममलाई केही जस्तो लाग्थेन, किनभने सानो चाहिँ रहर गरिरहेको छ. तर यङ हुँदै जाँदाखेरि ममलाई चाहिँ अलिकति टेन्सन हुने, ओ माई गड, किनभने यो फिल्डलाई लिएर कतिजनाको हाम्रो अलिकति पर्सेप्सन पनि त्यति राम्रो छैन. यहाँ बिग्रिन्छन्, पढाइ कन्टिन्यू गर्दैनन्, स्मोक गर्न सिक्छन्, रक्सी खान सिक्छन्, धेरै चिजहरू हुन्छ कि खास एकदमै अर्कै पर्सेप्सन छ मिडियालाई लिएर, तर खास त्यस्तो छैन. आई थिङ्क सिक्ने चिजहरू एकदमै धेरै छ, किनभने हामी यहाँ आएर हरेक दिन नयाँ नयाँ मान्छेहरूलाई भेट्छौँ र आफूलाई एकदमै ग्रुम गर्न. म चाहिँ जुन बेला मेरो पनि हर्मोनल चेन्ज हुँदै थियो, मेरो सेल्फ इस्टिम त यति लो थियो, म तल हेरेर हिँड्थेँ, आफ्नो स्किनलाई लिएर म एकदमै खुसी थिएन, धेरै चिजहरू मलाई मन पर्थेन मेरो बारेमा, एकदम कन्फ्युज पनि थिएँ, कसैसँग बोलिहाल्न सक्थेन, कसैले अलिकति चर्को स्वरमा बोल्यो भने घाँटी ख्याप्पै हुने, त्यो रुन मन लाग्ने हुन्छ नि, त्यो एउटा चेन्जको अवस्था रहेछ. सो पछि म यो यहाँ आएर काम गर्दै गए पछाडि राम्रो हुँदै गयो. आई थिङ्क एउटा पोइन्टमा चाहिँ आमा बुवाहरू वरिड हुने कारण चाहिँ जुन बेलामा हामी अलिकति आफूलाई सिरियसली लिन सिक्छौँ, जुन बेलामा हामी यो एसएलसीहरू सकाएर अब सिरियसली पढाइलाई लिने, किनभने त्यसले हाम्रो आउने करियरलाई निर्धारित गर्छ, त्यो हिसाबले मम्मी ड्याडी चाहिँ चिन्तित हुने हो र हामीले पनि हाम्रो तर्फबाट केही राम्रो गरेर एउटा एक्जाम्पल्सहरू दिनुपर्छ. केही राम्रो काम गर्यो भने यसले त राम्रै गर्यो हुन्छ नि, राम्रो पर्फर्मेन्स गर्यो भने, राम्रो गीत राम्रो चल्यो भने त्यहाँबाट मात्रै राम्रो भएको, नत्र इभन मेरो मम्मी ड्याडी सानो बेलामा त जिल्ला स्तरीयमा कति धेरै जिते, ट्रफीहरू कति धेरै चिजहरू जित्दाखेरि युज टु बी ह्याप्पी, तर मेन स्ट्रिममा आएर काम गर्दाखेरि चाहिँ दे वर नट द्याट ह्याप्पी. सो आफूले मैले आफूलाई प्रुभ गरेर राम्रो गर्दै गएपछि बल्ल मम्मी ड्याडीको पनि पर्सेप्सन चेन्ज हुँदै आएको हो र त्यही अगेन्स्ट हुनुभएको मम्मी ड्याडी जुन बेलामा अरूहरू अगेन्स्ट थियो हुन्छ नि, काम गर्दै जाँदा बाहिरको मान्छे जुन बेला अगेन्स्ट थियो, त्यो बेलामा फ्यामिली फेरि आफ्नो साथमा थियो र अहिले पनि साथमा छ. सो त्यो चिज त्यसरी के तपाईँको अपसाइड डाउन उल्टा हुँदै जान्छ क्या, किनभने एम्बेसडर तपाईँको परिवार नै हो. सो हामीले हाम्रो तर्फबाट राम्रो गर्न पनि उत्तिकै जरुरी छ र करियर यस्तो हुनु पर्यो, कम्प्रोमाइज नगरौं. कसैले लेखक बन्छु, म फोटोग्राफर बन्छु, होइन म कार्टुनिस्ट बन्छु, म यस्तो बन्छु भन्दाखेरि एउटा टेबल जब नै होस्, स्पेसली एज अ गभर्मेन्टल जब त्यस्तो खालको जब होस् भन्ने चाहनुहुन्छ. त्यसमा चाहिँ अगेन सेम फर्मुला, वी हेभ टु प्रुभ आवर सेल्फ, राम्रो गरेर देखाउनुपर्छ र कन्भिन्सिङ पावर चाहिँ हुनुपर्छ. तर आफूलाई जे मनपर्छ त्यही काम नै गरौँ भन्छु म चाहिँ, कम्प्रोमाइज नगर, राम्रो गर्न पनि उत्तिकै जरुरी छ र करियर यस्तो हुनु पर्यो, कम्प्रोमाइज नगरौँ. कसैले लेखक बन्छु, म फोटोग्राफर बन्छु, होइन.

0: पनि गर्यो ओहो उफ्रियो रमाइलो पनि गर्यो लास्टमा पैसा पनि कमायो घुम्न पनि पायो होइन सो म त त्यसरी लिइरहेको छु प्रत्येक दिनलाई एकदमै रमाइलो लाग्छ मलाई तर यसको लागि मैले आफ्नै किसिमले एउटा स्ट्रगल पनि गरेको छु सो कन्फ्युज नहुनुहोस् कतिजनालाई फेरि धेरै पछि मात्र गएर थाहा हुन्छ कि म के चाहन्छु भनेर तर तपाईँ जे काम कन्टिन्यू गर्दै हुनुहुन्छ डेडिकेसन र हामी जुन ह्युमन बिङ भनेको हाम्रो माइन्ड यस्तो छ कि हामी यदि आफूलाई सिक्यौं भने हामी सबै कुरा सिक्न सक्छौं सो यदि तपाईँलाई सानै उमेरबाट म के बन्छु भन्ने थाहा छैन तपाईँ अझ कन्फ्युज हुनुहुन्छ भने तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यसमा एकदमै निरन्तर लागिरहनु सर्टेन एउटा टाइममा आए पछाडि आफू तपाईँलाई जे चिज मनपर्छ त्यसलाई चाहिँ तपाईँले बिस्तारै त्यो हबी भन्दै जान्छ किनभने त्यसको लागि त्यो चिज गर्नको लागि इन्भाइरोमेन्ट तपाईँ आफैले बनाउन सक्नुहुन्छ किनभने तपाईँ अहिले गरिरहेको काममा चाहिँ राम्रो हुनुहुन्छ भनी तपाईँलाई मन लाग्ने चिजहरू तपाईँ पछि त्यसको लागि एउटा वातावरण बनाएर त्यसलाई साइड बाई साइड लिएर पनि जान सक्नुहुन्छ र तपाईँको लाइफमा दुईटा चिज हुन्छ क्या एउटामा त तपाईँ अलरेडी पोख्त हुनुहुन्छ र अर्को तपाईँलाई मन परेको चिज पनि तपाईँ साथ सँगसँगै गर्न पनि पाउनुहुन्छ सो आई थिङ्क त्यसरी लिनुपर्छ जस्तो लाग्छ एभ्री डे यो ब्युटी कस्तो छ हाम्रो पर्सेप्सन अब हाम्रो म चाहिँ मेरो स्किन डस्की छ भनेर रुने कराउने सबै घरको मान्छे सबै गोरो छ भन्ने तर मेरो यही कम्प्लेक्सन स्क्रिनमा आउँदाखेरि राम्रो रहेछ त होइन अथवा म युरोपियन कन्ट्री जाउँ अथवा अरू देश जाउँ उनीहरूले भन्छ ओ माई गड यस्तो नेचुरल ट्यान तेरो कस्तो ब्युटिफुल भन्छ होइन हामी चाहिँ उनीहरूलाई हामीसँग जे छैन सायद हामी त्यसकै पछाडि भाग्छौँ त्यसो नगरौँ हामीसँग जे छ त्यसैलाई एक्सेप्ट गरौँ आई थिङ्क तपाईँ आफ्नो काममा राम्रो हुनुहुन्छ भने तपाईँ ब्युटिफुल पनि देखिन थाल्नुहुन्छ इभेन्चुअली चाहे तपाईँ मोटो हुनुहोस् चाहे तपाईँ होचो हुनुहोस् चाहे तपाईँ अग्लो हुनुहोस् जति पनि संसारको सक्सेसफुल एकदमै सक्सेसफुल मान्छे छन् ब्युटी मात्रै होइन आई थिङ्क र जति पनि संसारको ब्युटिफुल एकदमै ब्युटिफुल भनेर हामीले चिनेको छौँ सायद उनीहरू अरू केही काममा राम्रो थियो नि त्यसपछि हामी उनीहरूको ब्युटीतिर लाग्यौँ होला कि हुन्छ नि इभन हुन्छ नि ब्युटी पेजेन्टमै गएर जितेकोहरू पनि दे हेभ टु आन्सर लट अफ क्वेस्चन्स होइन स्टेज आफ्नो प्रेजेन्स राम्रो हुनुपर्छ त्यो भनौँ न त्यो ओभरअल पर्सनालिटी ओभरअल पर्सना हो कि तपाईँको होइन एउटा उमेर ढल्केर गइसकेपछि पछि अरू आउँछ हामीलाई त्यो ठाउँ रिप्लेस गर्नलाई तर तपाईँले राम्रो काम गरेर यदि कुनै छाप छोडेर जानुभएको छ भने नि त्यस्तो त कसैले पनि मेटाउन सक्दैन चौरी परेर जान्छौँ हामी एक दिन कपाल पनि सेतो भएर जान्छ त्यो सधैँ रहँदैन सो हामी जे चाहिँ सधैँ रहन्छ त्यो बनाउनतर्फ लागौँ म मोटी भए सो वाट नो प्रब्लम तपाईँ हाम्रो काममा पर्फेक्ट हुनुहुन्छ भने मोटी भयो भने तपाईँलाई कसैले हेप्नै सक्दैन नगरौँ हेल्दी रहँ पक्कै पनि त्यसलाई नै लिएर आफूलाई एकदमै निरुत्साहित चाहिँ नगरौँ
1: यो प्रेरणा राई प्रसङ्ग किशोर अवस्था सँगसँगै खुल्दरी .com आजको श्रृङ्खलाबाट हामी सबैलाई एकैसाथ बिदा दिनुहोस् झ्यालको चुकु लगाउनुहोस् छेउमा पानी ल्याउन निवर्सनुहोस् सकारात्मक सोच राखिदिनुहोस् र हामी सबैलाई एकैसाथ बिदा दिनुहोस् धेरै धेरै शुभरात्रीको धेरै धेरै शुभकामना स्टुडियोबाट रविन्द्र र म दिपेन्द्र चन्दन बिदा भयो नमस्कार शुभरात्री।

0: भरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम टी डट कम टी डट कम
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531।
2: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने।

0: कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
5: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ना अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली

0: बार छदेखि सात बजेसम्म नेपाली बहस, सातदेखि सात पन्ध्रसम्म आधी खोला खबर,
1: सात पन्ध्रदेखि सात तिससम्म कार्यक्रम गुड मर्निङ आधी खोला,
2: नौदेखि नौ पन्ध्रसम्म नेपाल खबर,
0: नौ पन्ध्रदेखि दस बजेसम्म लोकगीतहरू, दसदेखि एघार बजेसम्म पप गीतहरू,
2: एघारदेखि बाह्र बजेसम्म आधुनिक गीत संगीतहरू,
0: मध्याह बाह्रदेखि बाह्र पन्ध्रसम्म नेपाल खबर,
2: बाह्र पन्ध्रदेखि एक बजेसम्म पप गीतहरू,
0: एकदेखि दुई बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
2: दुईदेखि तीन बजेसम्म गीत संगीतहरू,
0: तीनदेखि तीन पन्ध्रसम्म नेपाल खबर,
2: तीन पन्ध्रदेखि चार बजेसम्म सिने संगीतहरू,
0: चारदेखि पाँच बजेसम्म लोकगीतहरू, साँझ पाँचदेखि छ बजेसम्म गीत संगीतहरू,
2: छदेखि छत्तिससम्म नेपाल दर्पण,
0: छत्तिसदेखि छ पैतालिससम्म आधी खोला खबर,
2: सातिसदेखि आठ बजेसम्म साझा खबर,
0: आठदेखि नौ बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति नौ बजेदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा,
0: राति नौ पन्ध्रदेखि दस बजेसम्म आधुनिक गीतहरू,
2: राति दसदेखि एघार बजेसम्म कार्यक्रम खुल्दुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 21 गते बिहीबार ज्येष्ठ कृष्ण चतुर्थी 4 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: मोदीसँगको एक घण्टा लामो भेटवार्तामा राष्ट्रपा सभापति लामिछाने सीमा विवादबारे मौन। सम्पत्ति छानबिनबाट तानिँदै पूर्व भीआईपी ठूला प्रकरणमा सीआईबीको नजर। फार्मेसी र अस्पतालमा किमोथेरापीको औषधि चरम अभाव। ओलीको अहमता अझै उस्तै। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाले निर्माण गरे हाते ट्र्याक्टर शीर्षकको शुभ समाचार।
0: जुम्लाको सिजा गाउँपालिका दुई चुलेल गाउँ निवासी युवा प्रशान्त बडले आफ्नै सिप क्षमता र मेहनतको प्रयोग गरी हाते ट्र्याक्टर निर्माण गर्न सफल हुनुभएको छ। कुनै विशेष प्राविधिक सहयोग वा आधुनिक उपकरणको सहारा बिना आफ्नै प्रयासमा निर्माण गरिएको हाते ट्र्याक्टरले अहिले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जाल मार्फत देशभर चर्चा पाएको छ। बाल्यकालदेखि नै विभिन्न मेसिन तथा उपकरणप्रति रूचि राख्दै आउनुभएका बडले यसअघि पनि आफ्नै प्रयासमा मोटरसाइकल निर्माण गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नु भएको छ। मोटरसाइकल निर्माणमा सफलता हासिल गरेपछि उहाँले कृषिमा उपयोगी हुने उपकरण निर्माण गर्ने सोचका साथ हाते ट्र्याक्टर तयार पार्नु भएको बताइएको छ। ग्रामीण क्षेत्रमा कृषकले खेतीपातीका काममा भोग्दै आएको श्रम र समयको समस्यालाई ध्यानमा राख्दै हाते ट्र्याक्टर निर्माण गर्नु भएको हो। सीमित स्रोत साधन, आवश्यक सामग्रीको अभाव तथा आर्थिक चुनौती भए पनि निरन्तरको प्रयास र लगनशीलताले उहाँलाई सफलता दिलाएको स्थानीयवासी बताउँछन्। हाते ट्र्याक्टर निर्माण भएपछि गाउँका बासिन्दाले प्रत्यक्ष अवलोकन गरेका छन्। ट्र्याक्टरको डिजाइन, संचालन प्रणाली र कार्यक्षमता देखेर धेरैजना आश्चर्यचकित बनेका छन्। स्थानीयवासी कृष्ण विकले प्रशान्त बडको सिप क्षमता र मेहनत गाउँका युवाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिक लेख्छ मोदी लामिछाने एक घण्टा भेटवार्ता सम्बन्धी शीर्षकमा खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनु भएको छ। भारतको पाँच दिने भ्रमणमा रहेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा मोदीले यस्तो बताउनु भएको हो। रासपा सभापति लामिछाने सहितको टोलीसँग बुधबार भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौ, भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ। राष्ट्रपा सभापति लामिछानेसँग भेट नपाउँदा अत्यन्तै खुशी लागेको जनाउँदै उहाँले लेख्नु भएको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र त्यसमा पूर्ण रूपमा सहमत छु। मोदीले द्विपक्षीय बीचको भेटको तस्विर आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको पोस्टलाई राष्ट्रपा सभापति लामिछानेले शेयर गर्नुभएको छ। भारतीय प्रधानमन्त्रीसँग एक घण्टा लामो छलफल भएको जनाउँदै उहाँले लेख्नु भएको छ, आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो अत्यन्त फलदायी र अर्थपूर्ण संवाद गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। नेपाल र भारतले विगतका सीमितलाई पार गर्दै अघि बढ़ने जनाउँदै उहाँले भन्नुभएको छ, विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईँको जस्तै दृष्टिकोण छ। भेटका क्रममा दुई देशका साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ बनाउने सहितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्र लगायत उच्च पदस्थ अधिकारी सहभागी थिए। राष्ट्रपा सभापति लामिछानेसँगै भ्रमण टोलीमा रहेका उहाँका पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिव सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो। मोदीसँगको भेटवार्ताका क्रममा अहिले विवादमा रहेको नेपाल भारत सीमाका विषयमा भने कुनै कुरा नै भएन।
0: सम्पत्ति छानबिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई घोष गरेका छन्। पार्टीको सदस्यता सार्वजनिक चेतावनी दिए। उनले भनेका छन्, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं, अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न, सम्पत्ति विवरण भनेर पठाइँदैन, जे जे गर्न सक्छन् गरून्। सरकारले गत छानबिन घोष गरेका छन्। 82 सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले काम शुरू गरिसकेको छ। यो अवस्थामा पूर्व प्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
2: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टियो कार्य विवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएका बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीशहरू, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। को को छन् सम्पत्ति छानबिन आयोगको दायरा बाहिर? नागरिक दैनिकले खबर लेखेको छ।
0: ठूला प्रकरण

0: सुधारको दिशामा नयाँ आशा जगाएको छ। लामो समयदेखि राजनीतिक प्रशासनिक तथा राज्य खेल सार्वजनिक सम्पत्तिसँग सम्बन्धित विवाद तथा स्मार्ट टेलिकम प्रकरण जस्ता बहुचर्चित विषयमा सीआईबीले थालेको अनुसन्धानले कानून सबैका लागि समान हो भन्ने लोकतान्त्रिक मूल्यलाई थप मजबूत बनाएको विश्लेषण गरिएको छ। यसले आम नागरिकमा अनुसन्धान निकायप्रतिको विश्वास बढ़ाउनुका साथै दण्डहीनताको अन्त्यतर्फ सकारात्मक संकेत दिएको छ। पछिल्ला अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको उच्च तहका निर्णयकर्ता प्रभावशाली व्यवसायी तथा शक्तिशाली समूहलाई समेत कानूनी दायरामा ल्याउने प्रयास हो। विगतमा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको आलोचना भइरहँदा सीआईबीले देखाएको सक्रियताले अनुसन्धान प्रक्रिया प्रभाव र दबाव भन्दा माथि उठेर अघि बढ़न खोजिरहेको संकेत दिएको छ। कानून भन्दा माथि कोही छैन भन्ने सन्देश चर्चित अनुसन्धानले चर्चामा धितोपत्र बजारको चलखेलमाथि कड़ा अनुसन्धान सम्पत्ति शुद्धिकरण र बैंकिङ अपराधमा निगरानी स्मार्ट टेलिकम प्रकरणमा विशेष चासो रेस्क्यू घोटालाले उठायो अन्तर्राष्ट्रिय छविको प्रश्न यी मुख्य मुद्दाहरू यो खबरसँग सम्बन्धित छापिएका छन्। ठूला प्रकरणमा सीआईबीको नजर प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: फार्मेसी र अस्पतालमा भेटिन्दैन किमोथेरापीको औषधि, कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठो कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने यो औषधि खोजीमा परिवार जनजुटे। मेरा जेठाजू र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठु कुमारी कि बुहारी शोभादेव कोटाले सुनाउनुभयो, धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवार जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य पनि बढ़ाएका छन्।
0: ओलीको अहम अझै उस्तै, नेतृत्व नछाड्ने अडान, हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढ़ेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो। समय र परिस्थिति सधैं एउटै रहँदैन, उत्ताउ लिएर धेरै अगाडि नबढ़नुहोला। ओलीले भन्नुभयो, राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए, यो अराजक तन्त्र कति समयको पाहुना हो, यो धेरै समय चल्न सक्दैन। अध्यक्ष ओलीले पार्टीको नीति र नेतृत्वमा कुनै कमजोरी नरहेको दावी गरिरहँदा मञ्चमै रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले भने निकै फरक विश्लेषण सुनाउनु भएको थियो। उपाध्यक्ष पौडेलले अहिलेकै ढंग र कार्यशैलीबाट अब एमाले अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष सुनाउनुभयो। अध्यक्ष ओलीकै सामुन्ने खरो रूपमा प्रस्तुत हुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, हामीले जसरी काम गरिरहेका छौं यही रूपमा हाम्रो पार्टी अगाडि बढ़न सक्दैन, त्यसैले हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौं। उहाँले निर्वाचनको समीक्षा र पुनर्गठनको प्रस्ताव तयार पार्न सचिवालयले कार्यदल गठन गरिसकेको र त्यही आधारमा केन्द्रीय कमिटिमा थप छलफल गरेर ठोस निर्णय लिने जानकारी दिनुभएको थियो।
1: सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनामा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन सनसेट एक्ट लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर तेब्बरसम्म बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिलाको छिटो फर्स्यौट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। सनसेट लको तयारी गोर्खापत्रमा खबर छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत भ्याट बिल लिने उपभोक्ता र वैधानिक माध्यमबाट विप्रेषण पठाउने नेपालीलाई प्रोत्साहन गर्न लोटरी चिट्ठा योजना घोषणा गरेको छ। सरकारका अनुसार कर छली नियन्त्रण, राजस्व वृद्धि तथा हुण्डी कारोबार निरुत्साहित गर्ने उद्देश्य सहित ल्याइएको यो कार्यक्रम कार्यान्वयनमा आए दैनिक रूपमा सर्वसाधारणले नगद पुरस्कार जित्न सक्ने सरकारले बताएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमा ल्याएको योजना अनुसार भ्याट बिल लिने दिने संस्कृति विकास गर्न भ्याट बिल लोटरी कार्यक्रम ल्याइएको हो। उनका अनुसार वस्तु तथा सेवाको खरीद बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल